शुभ प्रभात। मीडियम वेव 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन सक्नुहुनेछ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 9 गते। तदनुसार ईस्वी सन 2026 जून महिनाको 23 तारीक आज मंगलबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 6:32 भइरहेको छ र प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनुभएका हाम्रा सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातकालीन सेवा यस मंगलध्वनीबाट।

आदरणीय श्रोता, राष्ट्रपिता महात्मा गांधी भन्नुहुन्छ, कानको दुरुपयोगले मनलाई प्रदूषित अनि अशान्त बनाउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्दछौ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातको पर्खाईमा रहनुभएका हाम्रा सम्पूर्ण श्रोतागणलाई आध्यात्मिक नमन। यस प्रातकालीन समयलाई भक्तिमय बनाउन भनी आज हामी लिएर आएका छौं एकी कलाकार हरिओम शरणको सुमधुर स्वरमा सजिएका केही भक्तिमय भजनहरू। त श्रोता, अब कार्यक्रमको शुरूआत गरौं कलाकार हरिओम शरणको यस भजनबाट।

भक्ति र आराधनाले हाम्रो मन सफा गर्दछ र सफा मनले कहिले पाप गर्दैन। हजुर श्रोता, यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम भक्ति प्रभात अन्तर्गत एक कलाकार हरिओम शरणको स्वरमा रहेका केही भक्तिमय भजनहरू। त श्रोता, आउनुहोस् अब फेरि श्रवण गरौं उनीको आवाजमा सजिएको यस भजनलाई।

0: आदरणीय श्रोता कलाकार हरिओम शरण को स्वर में रहकर यसै भजन का साथ कार्यक्रम भक्ति प्रभात आज यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोता अब प्रस्तुत छ आज बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे यो छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रबाट प्रसार गरे संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 पुनः यस केन्द्रबाट लिएर आउनेछौ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 सुनाउनेछौ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। 7:35 यस केन्द्रबाट सुनाउनेछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। 8:15 आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणी उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। 8:40 पुनः यस केन्द्रबाट सुनाउनेछौ कार्यक्रम गीतिमाला। 9:00 सुनाउनेछौ प्रमुख समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजली। 9:30 सुनाउनेछौ कार्यक्रम नेपाली देशभक्ति गीत। 10:00 सुनाउनेछौ प्रमुख समाचार र 10:02 सुनाउनेछौ कार्यक्रम ताजेतरानी। यसै गरी 10:30 आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ एफएम गोल्डमा कार्यक्रमहरू। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रम बारे छोटो जानकारी। सो पूरा भयो यो आकाशवाणी गान्तोक हो। समय यस बेला बिहानको 6:55 हुन लागेको छ र अबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसार गरी हिन्दी अनि संस्कृत भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।
1: इयम् आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः पुनीत त्रिपाठी। अथ वार्ताः। भारतस्य द्रुतगत्या वर्धमानस्य विश्वसनीय वैश्विक शक्ति

श्रोता कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब प्रस्तुत गर्दैछौ अर्को गीत चलचित्र अफसरबाट। यो चलचित्र सन् 1950 सालमा नै हिन्दी सिनेमा जगतमा आएको थियो भने चलचित्रको निर्देशक चेतन आनन्द र निर्माता देव आनन्द हुन्। यस चलचित्रमा स्वयं देव आनन्द, राशिद खान, सुरैया अनि कृष्ण आनन्द जस्ता खप्पिस कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन् र साथै सचिन देव बर्मनले चलचित्रमा संगीतहरू आवद्ध गरेका छन्। त आउनु श्रोता सुनौ चलचित्र अवसरबाट लिएको गीत कलाकार सुरैयाको स्वरमा।

0: कम ब्याज पे लोन चाहिए, वो भी ऐप से। वाह,
1: अनजान ऐप से बचें।
2: RBI कहता है
1: जानकार बनिए, सतर्क रहिए।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यो छोटो विश्रामपछि कार्यक्रममा पुनः स्वागत छ। श्रोता यहाँहरूलाई आकाशवाणी गान्तोक केन्द्रबाट सुनाइरहेका छौ कार्यक्रम गोल्डन मेलोडीज। र यस कार्यक्रमको अर्को प्रस्तुति छ सन् 1950 दर्शक सामूहिक चलचित्र आरजूबाट लिएको गीत। यस चलचित्रका निर्देशक साहिद लतीफ हुन् भने निर्माता हितेन चौधरी हुन्। यस चलचित्रमा दिलीप कुमार, कामिनी कौशल, शशिकला अनि गोपी जस्ता मुख्य कलाकारहरूले मुख्य रूपमा भूमिका निर्वाह गरेका छन् भने अनिल विश्वासले यस चलचित्रमा संगीतहरू आवद्ध गरेका छन्। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको यो अर्को गीत चलचित्र आरजूबाट कलाकार लता मंगेशकरको स्वरमा।

श्रोता यहाँहरूलाई सदाबहार हिन्दी गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं र यहाँहरूलाई कार्यक्रममा अन्तिम प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र ड्रीम गर्लबाट। यो चलचित्र सन् 1977 सालमा निर्माण भएको थियो भने चलचित्रको निर्देशक प्रमोद चक्रवर्ती अनि गुलशन राई निर्माता हुन्। यस चलचित्रमा हेमा मालिनी, अशोक कुमार, धर्मेन्द्र अनि प्रेम चोपड़ा जस्ता कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन् भने लक्ष्मीकान्त प्यारेलाले संगीतहरू आबद्ध गरेका छन्। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको अन्तिम गीत कलाकार किशोर कुमारको स्वरमा चलचित्र ड्रीम गर्लबाट।

आदरणीय श्रोता, यसै गीतका साथ कार्यक्रम गीत गोल्डन मेलोडिस आजलाई पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट पुगिरहेका छौं र समय भएको छ 7:25 र अबको क्षणमा आकाशवाणी खरसाङ केन्द्रबाट समाचार गरी सुन्नुहुनेछ नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारत द्रुत गतिले विकसित भइरहेको भरपर्दो अर्थव्यवस्था अनि विश्वसनीय शक्ति हो। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिज नयाँ दिल्लीमा ब्रिक्सका 16 राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको अवसरमा चीनका समकक्षी वाङ यीसित द्विपक्षीय वार्ता गर्नुभयो। लखनऊमा भएको आगलागीबारे पुलिसले 6 विरूद्ध मुद्दा दर्ता गरेको छ भने 4 पक्राउ गरेको छ। अनि एफआईएच प्रो लीगको शुरूआती मुकाबलामा आज भारतीय पुरूष हकी टीमको सामना पाकिस्तानसँग हुनेछ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवधिमा 2 पद्म विभूषण, 7 पद्म भूषण र 56 पद्मश्री सहित कुल 65 पद्म विभूषण प्रदान गरिनेछ। भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मा, गायक अल्का याग्निक, अभिनेता ममुटी, भारतीय टेनिस खेलाड़ी विजय अमृतराजलाई पद्म पुरस्कार प्रदान गरिने भएको छ। गणतन्त्र दिवसको पूर्व संध्यामा सरकारले सन् 2026 लागि 5 पद्म विभूषण सहित 131 पद्म विभूषण घोषणा गरेको थियो। पद्म अलंकरण देशको सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक हो, जो कला, साहित्य, शिक्षा, समाजसेवा, विज्ञान तथा इन्जिनियरिङ, व्यापार तथा उद्योग, चिकित्सा, खेलकुद लगायत विभिन्न क्षेत्रमा विशिष्ट र विशिष्ट उपलब्धिका लागि प्रदान गरिने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारत द्रुत गतिले विकसित भइरहेको भरपर्दो अर्थव्यवस्था अनि विश्वसनीय शक्ति हो। श्री मोदीले हिज नयाँ दिल्लीमा एक निजी मीडिया हाउसद्वारा आयोजित सम्मेलनमा भन्नुभयो, पछिल्लो दशकमा भारतको उपलब्धिहरू राष्ट्र प्रथमको भावनाले निर्देशित रह्यो। वर्तमानमा लिएका निर्णय अनि कार्यहरू शताब्दीसम्म देशको भविष्यको आधारशिला रहने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीले G7 शिखर सम्मेलनमा आफ्नो हालैको भागीदारीको उल्लेख गर्नुहुँदै भन्नुभयो, विश्व नेताहरूले राष्ट्र प्रथमको सिद्धान्तप्रति भारतको अटल प्रतिबद्धतालाई बुझेका छन्।
1: भारत जो कर रहा है वो आने वाले 1000 वर्ष का फ्यूचर लिखने वाला है और यही दुनिया के लिए सबसे बड़ी भारत की गारंटी है। भारत फास्ट ग्रोइंग इकोनॉमी भी है, एक क्रेडिबल इकोनॉमी भी है।
0: प्रधानमन्त्री मोदीले शताब्दीदेखि संरक्षित सम्झनाहरू भारतको चेतनामा जीवित रहेको बताउनुभयो। अहिले उठाइएका कदमहरूले अर्को 1000 वर्षको भविष्यलाई आकार दिनेछ। सरकारको 12 वर्षको सेवा कार्यको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, मोबाइल कनेक्टिभिटी अहिले देशको लगभग 45,000 गाउँमा पुगेको छ। झण्डै 75,000 ब्याङ्क कर्मचारीले कार्य गरिरहेको अनि 6,000 भन्दा बढ़ी डाक कार्यालय खुलेको पनि उहाँले बताउनुभयो। श्री मोदीले भन्नुभयो, आज केही मानिसहरूले संविधानको मुद्दा उठाएका छन् तर जब तिनीहरू सत्तामा थिए नक्सल प्रभावित क्षेत्रहरूलाई संविधानको नामले मात्र गोली हानियो। प्रधानमन्त्री मोदीले अझ भन्नुभयो, माओवादी आतंकले अब अन्तिम सास लिइरहेको छ। बस्तर ओलम्पिकको बढ़दो सफलताले यो प्रमाण दिन्छ कि युवाहरूको प्रतिभाले अब डर र आतंकको ठाउँ लिइरहेको छ। उहाँले भन्नुभयो, स्वच्छ भारत अभियान र मेक इन इण्डिया जस्ता पहलहरू सफल भएका छन् किनभने देशका जनताले राष्ट्रलाई सर्वोपरि राखेका छन् र देशप्रति आफ्नो कर्तव्य पूरा गरेका छन्। आकांक्षी भारतको उदयमाथि जोड़ दिनुहुँदै उहाँले भन्नुभयो, देश निराशाबाट आत्मविश्वास र नयाँ अवसरहरूको युगमा अघि बढ़िरहेको छ। भारतको उज्जवल भविष्यमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, 140 करोड़ भारतीयहरूको सामूहिक प्रयासले विकसित भारतको लक्ष्य प्राप्त गर्न मदद गर्नेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिज नयाँ दिल्लीमा ब्रिक्सका 16 राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको अवसरमा चीनका समकक्षी वाङ यीसित द्विपक्षीय वार्ता गर्नुभयो। बैठकमा दुवै देशबीचको सम्बन्धलाई सामान्य बनाउने दिशामा भएको प्रगति लगायत आपसी सहयोगका महत्वपूर्ण विषयमा चर्चा भएको थियो। श्री डोभालले भारत र चीन बीचको स्थिर, विश्वसनीय र सकारात्मक सम्बन्धले दुई देशहरूबीच विश्वास र समझदारीलाई बलियो बनाउन मदद गर्ने बताउनुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बैठकमा दुई

0: पक्षले पछिल्ला घटनाक्रमको समीक्षा गरेको र सकारात्मक सम्बन्धमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको जानकारी दिनुभयो। सन् 2020 गलवान घाटीमा भएको भिडन्तपछि भारत र चीनबीचको सम्बन्धमा तनाव आएको थियो। त्यसपछि दुई देशका सेनाहरू धेरै वर्षसम्म वास्तविक नियन्त्रण रेखाको विभिन्न क्षेत्रहरूमा आमने सामने तैनात भएका थिए। पछिल्लो एक वर्षमा दुई देशले सम्बन्ध सुधारका लागि कैयौं कदम चालेका छन्। कैयौं चरणको कूटनीतिक र सैन्य वार्तापछि दुवै देशले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखाका विवादित क्षेत्रहरूबाट आफ्नो सेना पनि हटाएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। लखनऊमा भएको आगलागीबारे पुलिसले 6 विरूद्ध मुद्दा दर्ता गरेको छ भने 4 पक्राउ गरेको छ। आग लागेको एक एनिमेशन कोचिङ सेन्टरमा भएको दुर्घटनामा कम्तीमा 15 विद्यार्थीहरूको मृत्यु भएको छ भने 9 घाइते भएका छन्। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशमा लखनऊको विकास प्राधिकरण, अग्निशमन विभाग र विद्युत विभागका 4 अधिकारीहरूलाई निलम्बन गरिएको छ। अलीगंज पुलिसले अभियुक्तहरू र केही अन्य विरूद्ध भारतीय न्याय संहिता र उत्तर प्रदेश फायर सर्भिस एक्टको सम्बन्धित धाराहरू अन्तर्गत प्राथमिकी दर्ता गरेको छ। पुलिसले अलीगंजको भवनलाई सील गरेको छ। परिसरमा प्रवेश निषेध गरिएको छ। यहाँबाट फोरेन्सिक युनिट र फायर ब्रिगेडको टोलीले अनुसन्धानका लागि प्रमाण संकलन गर्नेछ। राज्य सरकारले घटनाको उच्चस्तरीय जाँचको आदेश दिएको छ। विशेष अनुसन्धान टोली गठन गरी 7 रिपोर्ट बुझाउन भनिएको छ।
1: मैं उन सभी परिजनों के प्रति जिन्होंने अपने परिवार के उन नौजवानों को खोया है उनके प्रति मैं अपनी संवेदना व्यक्त करता हूं और इस पूरे मामले के लिए मैंने उत्तर प्रदेश के पुलिस महानिदेशक और अपर मुख्य सचिव गृह को भी कहा है कि वे स्वयं मौके पे जाकर के इसकी रिपोर्ट प्रस्तुत करें जिससे इस पूरे मामले की तह में हम जाकर के दोषियों को सजा दे सकें।
0: दोहा स्थित भारतीय दूतावासले आइतबार राति भएको घटनामा 12 भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जाल मार्फत मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै मृतकको शान्तिका लागि प्रार्थना गरेको छ। दुर्घटनामा घाइते सबैको अवस्था स्थिर रहेको र उनीहरूको उचित उपचार भइरहेको कतारीका अधिकारीहरूले पुष्टि गरेका छन्। दूतावासले कतारका अधिकारीसित प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई हरसम्भव सहयोग गर्न र मृतकहरूको शव चाँडो भारत ल्याउन सहकार्य गरिरहेको जनाएको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले भारतीय नागरिक र अन्य नागरिकको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। वहाँले कतारको दोहास्थित भारतीय दूतावासले कतारका अधिकारीहरूसित निरन्तर सम्पर्कमा रहेको र भारतीय नागरिकका परिवारलाई सहयोग गर्न खोजिरहेको बताउनु भएको छ। कतारको सबैभन्दा ठूलो ग्यास रिफाइनरीमा भएको विस्फोटमा पनि कम्तीमा 13 मृत्यु हुनका साथै 66 घाइते भएका छन्। भारतमा 5 लाखभन्दा बढ़ी मानिसले आफ्नो अंगदान गर्ने प्रतिबद्धता जनाएका छन्। यसले यस महान उद्देश्यप्रति नागरिकहरूको बढ़दो जागरूकता, संवेदनशीलता र सामूहिक प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भनेको छ, यो उपलब्धिले मानिसहरूले अंगदानलाई एक महान कार्यको रूपमा हेरेका छन् जसले प्रत्यारोपणको पर्खाईमा रहेका बिरामीहरूलाई आशा र जीवनको दोस्रो मौका दिन्छ। स्वैच्छिक अंग तथा टिश्यू दानलाई प्रवर्धन गर्न र सुसूचित सहभागिता र सामाजिक उत्तरदायित्वको संस्कृति विकास गर्न सरकारको प्रयासका कारण यो उपलब्धि हासिल भएको मन्त्रालयले जनाएको छ। भारत र मोरक्को बीच आतंकवाद रोधी संयुक्त कार्यदलको दोस्रो बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भयो। विदेश मन्त्रालयका सहसचिव डाक्टर विनोद बहाड़े र मोरक्कोका राष्ट्रिय न्यायिक पुलिस ब्रिगेडका प्रमुख हिसाम बालीले बैठकको सह अध्यक्षता गरेका थिए। बैठकमा दुवै देशहरूले आतंकवादका सबै स्वरूप र गतिविधिहरू विशेष गरी सीमापार आतंकवादको कड़ा निन्दा गरेका छन्। एफआईएच प्रो लीगको शुरूआती मुकाबलामा आज भारतीय पुरूष हकी टीमको सामना पाकिस्तानसित हुनेछ। 2024 चीनको हुलुन बुएरमा आयोजित एशियाई च्याम्पियन्स ट्रफीपछि यो भारत अनि पाकिस्तान माझ पहिलो मुकाबला हो। भारतीय टीमले हिज एफआईएच प्रो लीगको रटरडेम चरणको आफ्नो अन्तिम म्याचमा नेदरल्याण्डलाई 3-2 हराएको छ। भारतको तर्फबाट जुगराज सिंह, अभिषेक र रजिन्दर सिंहले गोल गरेका थिए। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोह

1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 7:35 भइसकेको छ र अब यहाँहरू समक्ष प्रस्तुत गर्दैछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। राज परे खुशबु
1: 23 तारिक
0: जुन आज किन पुक्क परेर बसिरहनु भएको छ? रिसाउनु भयो कि कसो?
1: होइन, बिहान सोडा हालेको रोटी खाइकन आएको
0: नि। त्यस्तो अलिक ज्यादा भएछ नि।
1: हजुर
0: श्रोता, आज 23 तारिक जुन र 23 तारिक जुन बारे थुप्रै घटनाहरू घटेका छन्। तिनै घटनाहरू बारे हामी सविस्तार श्रोता समक्ष जानकारी राख्नेछौ र आजको कार्यक्रमको थालनी गर्न चाहन्छौ। सर्वप्रथम आजको दिन जन्म ग्रहण गर्ने केही महान व्यक्तिहरू बारे कुरा गरेर, र सर्वप्रथम भारतको प्रसंगमा कुरा गर्दा भारतको स्वतन्त्र संग्रामीको बारेमा हामी कुरा गर्न चाहन्छौं।
1: हजुर, 1901 भारतका अमर क्रान्तिकारी राजेन्द्र लाहिडीको जन्म आजकै दिन बंगालको पाबना जिल्लामा भएको हो। आज उनको जन्मदिनमा जानौं उनीबारे केही कुरा।

लाहिड़ीलाई देशप्रेम र निर्भयता अल्प आयुमा नै विरासतमा प्राप्त भएको थियो, जसलाई लिएर राष्ट्रप्रेमको चिन्गारी उनी निभाउन सकेनन् र मात्र 9 वर्षको उमेरमा बंगालदेखि काशी मामाकोमा आए। यहाँ उनी क्रान्तिकारी सचिन्द्रनाथ सन्यालको सम्पर्कमा आए। लाहिड़ीमा भएको देशप्रेम दृढ़तासँग परिचित भएर क्रान्तिकारीहरूले उनलाई आफ्नो टोलीमा भर्ती गरेर हिन्दुस्तान सोशलिस्ट रिभोल्युशन आर्मी पार्टीको बनारसको प्रभारी बनाइदिए। बलिदानी ग्रुपको गुप्त बैठकहरूमा बोलाइन्न थाले। यस समय क्रान्तिकारीहरूको चलिरहेको आन्दोलनलाई गति दिनको निम्ति धनको व्यवस्था गर्न थियो। यसको निम्ति उनले अंग्रेजी सरकारको खजाना लुट्ने योजना बनाए र यसलाई सफल पार्न 9 अगस्त 1925 को साँझ पख 6 बजे लखनऊको काकोरीबाट छुटेको 8 डाउन ट्रेन गइरहेको अंग्रेजी सरकारको खजाना लुट्नको निम्ति रामप्रसाद बिस्मेल, अश्फाक उल्ला खाँ तथा ठाकुर रोशन सिंह सहित 19 अन्य क्रान्तिकारीहरूले एकसाथ धावा बोलेका थिए। काकोरी काण्डलाई लिएर अंग्रेजी हुकूमतले सबै 23 क्रान्तिकारीहरूमाथि सशस्त्र युद्ध गर्न र खजाना लुट्नको अभियोग लगायो। यस काण्डमा लाहिड़ीलाई लखनऊको विशेष अदालतले 6 अप्रेल 1927 जलियावाला बाग दिवसमा रामप्रसाद बिस्मिल, रोशन सिंह तथा अश्फाक उल्ला खाँलाई एकसाथ फाँसी दिने निर्णय लिँदै सजाय सुनाएको थियो। काकोरीको विशेष अदालत आजको मुख्य डाकघरमा लगाइएको थियो। काकोरी काण्डमा संलिप्त साबित भए पश्चात लाहिड़ीलाई कलकत्ताबाट लखनऊ ल्याइयो। सांगलीमै सबै अभियोगीहरू आउने जाने गर्थे, सबै मिलेर गीत गाउँदथे। एक दिन अदालतबाट निस्कन्दा सबै क्रान्तिकारीहरू सरफरोश की तमन्ना अब हमारे दिल में है गाउन लागे। सुबेदार बरवंत सिंहले चुप लाग्ने आदेश दिए, तर सबै क्रान्तिकारी नसुनी गीत गाइने रहे। बरवंत सिंहले सबैभन्दा अघि हिँडिरहेका राजेन्द्र लाहिड़ीको घाँटी पक्रियो, तर लाहिड़ीको जोड़को झापट र साथी क्रान्तिकारीहरूको फलाम जस्तो हातको घुसा खाँदा वरवणको होश उड्यो र जजलाई बाहिर आउन परेको थियो। यसको अभियोग पनि पुलिसले चलायो, तर फिर्ता लिन परेको थियो। राजेन्द्र लाहिड़ी अध्ययन र व्यायाममा आफ्नो सम्पूर्ण समय लगाउँदथे। 6 अप्रेल 1927 फाँसीको फैसला भए पश्चात सबैजनालाई अलग गरिदिएको थियो, तर लाहिड़ीको दिनचर्यामा कुनै परिवर्तन आएन। जेलरले सोधे, प्रार्थना गर्न त ठिकै हो, तर अन्तिम समयमा यति भारी कसरत किन? लाहिड़ीले उत्तर दिएका थिए, व्यायाम मेरो सधैँको नियम हो, मृत्युको डरमा म मेरो नियम छोडौं यो हुँदैन, र अर्को कारण हो हामी पुनर्जन्ममा विश्वास राख्दछौ र अर्को जन्ममा पनि बलिष्ठ शरीर लिएर जन्म लिउँ ताकि ब्रिटिस साम्राज्यको विरूद्ध युद्धमा काम आउन सकोस्। र अंग्रेज सरकारले डरले लाहिड़ीलाई 27 डिसम्बर 1927 नै फाँसी दियो, र फाँसीको समय फाँसीको फन्दालाई चुम्न अघि वन्दे मातरमको हुंकार लगाएर जयघोष गर्दै भनेका थिए, म मरेको होइन बल्कि स्वतन्त्र भारतमा पुनर्जन्म लिन गइरहेको छु। त आज उनको जन्मदिनमा राष्ट्र उनलाई नमन गरिरहेको छ, र हामी आकाशवाणी परिवार पनि वीर सपूत राजेन्द्र लाहिड़ीलाई नमन गर्दछौं उनको जन्मदिनमा।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोता। अब आजकै दिन विगतमा भारतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी राख्दै कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौ। 1757 आजकै दिनदेखि पलासीको युद्ध भएको थियो, जुन युद्धमा ब्रिटिश सेना र सिराजुद्दौला बीच घमासान युद्ध भएको थियो अनि ब्रिटिशहरूले यही युद्धपछि नै बंगालमा आफ्नो आधिपत्य जमाएका थिए र त्यो बेला ब्रिटिश सेनाका अधिकारी थिए रबर्ट क्लाइभ। उसै गरी 1930 आजकै दिन साइमन कमिशनले संघीय भारत अनि पृथक बर्माको संरचना लण्डनमा तयार पारेका थिए।
1: 1953 जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जीको कश्मीरमा कैद भएको समय अस्पतालमा नै मृत्यु भएको थियो। 1980 भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको ठूलो छोरा संजय गान्धीको एक विमान दुर्घटनामा मृत्यु भएको थियो। यसरी नै 2008 प्रसिद्ध बंगाली अभिनेता सौमित्र चट्टर्जीलाई दादा साई फाल्के पुरस्कार दिने चयन समितिले सिफारिश गरेको थियो।
0: हजुर, 1985 आजकै दिन एयर इण्डिया बोइङ 747 कनिस्क अटलान्टिक ओसनमा क्राश भएको थियो। मेन्ट्रोलबाट लण्डन हुँदै मुम्बईको लागि उडान भरेको कनिस्क 31,000 फीट उचाइमा उडिरहेको बेला अचानक बोर्डमा बम विस्फोट भएपछि बोर्डमा भएका जम्मै यात्रीहरू क्र्यू मेम्बरहरू गरेर जम्मा 329 जनाको मृत्यु भएको थियो। भनिन्छ त्यही दिन त्यो दुर्घटना हुन केही घण्टा अघि टोकियोको नरिटा एयरपोर्टमा पनि बम ब्लास्ट भएको थियो र दुईजना बम भएको ब्याग बोक्नेहरूको घटनास्थलमा नै मृत्यु भएको थियो। पछि फोरेन्सिक जाँचपछि थाहा लाग्यो कि त्यो बम एयर इण्डिया फ्लाइट 301 जो टोकियोबाट बैंकको लागि उडान भर्न लागेका थिए त्यसमा ब्लास्ट गर्न चाहन्थे र यो दुर्घटनाको मुख्य षड्यन्त्रकारी थिए क्यानाडामा बसिरहेका सिख उग्रपन्थी जो खालिस्तानको निर्माणको पक्षधर थिए।
1: हजुर, मृत्युकै कुरा गर्दा 1961 मराठा पेशवा बालाजी बाजीरावको मृत्यु भएको थियो भने 1980 वीवी गिरी भारतको चौथो राष्ट्रपतिको मृत्यु भएको थियो।
0: त श्रोता, यो थियो भारतमा विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि फेरि जन्मकै कुरालाई हामी अघि बढ़ाउन चाहन्छौ।
1: हजुर, 1925 जोन एड्रियन सिफर्ट ब्यारिसनको जन्म भएको हो। उनी ब्रिटिस आविष्कारक हुन्। उनले क्याश मेसिन अर्थात एटीएमको आविष्कार गरेका थिए। 1934 हिमाचल प्रदेशका मुख्यमन्त्री वीरभद्र सिंहको जन्म भएको हो। 1934 उत्तराखण्डमा जन्मेका हुन् गान्धीवादी विचारक र सामाजिक कार्यकर्ता चण्डी प्रसाद भट्ट। उनले 1964 गोपेश्वरमा दसोली ग्राम स्वराज्य संघको स्थापना गरे। यो कालान्तरमा चिप्को आन्दोलनको मातृ संस्था बन्यो र पछि चण्डी प्रसाद भट्टको यस कार्यको निम्ति 1982 रमन म्यागसेसे पुरस्कारले सम्मानित गरियो। यसरी नै 1983 पद्मश्री, 1991 इन्दिरा गान्धी पर्यावरण पुरस्कारले सम्मानित गरिएको हो र 2005 पद्म भूषणले पनि सम्मान जनाइसकेको छ। 1936 भारतको सर्वश्रेष्ठ फुटबल खेलाड़ीहरूमा एक प्रदीप कुमार ब्यानर्जीको जन्म भएको थियो। उनलाई 1961 अर्जुन पुरस्कारले सम्मान गरिएको हो र यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो फुटबल खेलाड़ी हुन् र 1990 पद्मश्रीले सम्मान जनाइसकेको छ। हजुर श्रोता, जन्मकै कुरा गर्दा आजकै दिन 1912 एलेन मेथिसन ट्युरिङको जन्म भएको हो। एलेन माथिसन ट्यूरिंग एक महान गणितज्ञ अनि कम्प्यूटर वैज्ञानिक थिए। उनी डिजिटल कम्प्यूटरहरूमा काम गर्ने सर्वप्रथम मानिसहरूमा एक थिए। उनी पहिलो यस्ता व्यक्ति थिए जसले कम्प्यूटरको बहुप्रयोगको कुरा सोचेका थिए। उनले मानिसहरूलाई बताएका थिए कि कम्प्यूटर अलग अलग प्रोग्रामहरूमा चलाउन सकिन्छ। ट्यूरिङले 1936 ट्यूरिङ यन्त्रमाथि विचार प्रस्तुत गरेका थिए। यो एक काल्पनिक यन्त्र थियो जो अनुदेशहरूको समूहमा काम गर्दथ्यो। ट्यूरिङलाई व्यापक रूपमा सैद्धान्तिक कम्प्यूटर विज्ञान र कृत्रिम बुद्धिको पिता मानिन्छ। हजुर, त आज एलेन मेथिसन ट्यूरिङको जन्मदिनमा हामी उनलाई सम्झना गर्न चाहन्छौ। हजुर श्रोता, यसरी नै जन्मको कुरा गर्दा आजकै दिन 1972 जिनेदिन जिदानको जन्म भएको थियो। जिनेदिन जिदान पूर्व फ्रेन्च फुटबलर हुन्। जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् 1998 फिफा विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो। फाइनलमा उनले दुई गोल हेडिङ मार्फत गरेका थिए। उनकै अनुशासनहीन खेलका कारण 2006 फिफा विश्वकप फाइनलमा फ्रान्स इटलीसँग पराजित हुन पुगेको थियो। इटालीका डिफेण्डर मार्को मेटेराजीलाई छातीमा टाउकोले हानेर हेडबट गरेर उनी रातो कार्ड खाँदै मैदानबाट विदा भएका थिए। त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि। तीन पटकसम्म फिफा वर्ष खेलाड़ी घोषित भएका उनी रियल म्याड्रिडका पेशेवर फुटबलर थिए। उनलाई सुनौलो छवि लिएर छिर्ने र ओइलाएको छवि बोकेर अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिने फुटबलर भनेर चिन्ने गरिन्छ। जिनेदिन जिदान विश्वकप इतिहासमा सबैभन्दा बढ़ी कार्ड खाएका खेलाड़ी हुन् जसले चार पहेँलो र दुई रातो कार्ड खाएका थिए। ताजा उनी विश्वका महान फुटबलर जिनेदिन जिदानको जन्मदिनमा शुभकामना दिन चाहन्छौ। हजुर श्रोता, जन्मकी कुरालाई अघि बढ़ाउँदा आजकै दिन 1934 जन्मिएका हुन् तारानाथ उपाध्याय भण्डारी, जसलाई तारानाथ शर्मा नामले विशेष गरी चिनिन्छ। झरोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्य पुस्तक लेखक हुन्। उनी नेपाली भाषा र साहित्यमा झरोवादीका रूपमा चिनिन्छन्। तारानाथ शर्माको पहिलो सृजना निबन्ध हो। 2008 सालमा थियोडर मेननको सम्पादनमा दार्जीलिङबाट निस्कने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकमा छापिएको थियो। खरसाङ छँदा आह्वान हस्तलिखित पत्रिका निकाले, हिमध्वनि भन्ने पत्रिकाको सम्पादन गरे। उनको प्रकाशित मध्ये अन्तिम कृति चरिभर र निबन्ध संग्रह हो। तारानाथ कविता पनि लेख्छन् तर थोरै। तारानाथले बनारसमा पढ्दै गर्दा विक्रम सम्बत 2013 सालमा बालकृष्ण पोखरेल, चुडामणी रेग्मी, कोशराज रेग्मी, बल्लभमणि दाहालहरूसँग मिलेर झरोवादी अभियान थाले। उनीहरूले नौलो पाइलो भन्ने पत्रिका निकालेर झरोवाद बारे विभिन्न पत्रिकामा पनि लेखे। नेपाली भाषामा हिन्दी, उर्दू, अंग्रेजी भाषाको आन्दोलन गर्न झरोवादी अभियान चालेका थिए। उनको मौलिक कृतिहरूको कुरा गर्दा गोतलैहरू, समालोचना संग्रह, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचय, समर समका कृति, पश्चिमका केही महान साहित्यकार, सम्पन्न ल्याए, नमस्ते, श्रद्धाका सुमन, बेलायततिर बरालिन्दा, पाताल प्रवास, जीवनका छाल, दुई पोका चुरा, सुली, मेरो कथा, ओझेल पर्दा, झझलको उपन्यास इत्यादि उनले लेखेका हुन्। पुरस्कार एवं सम्मानको कुरा गर्दा विक्रम सम्बत 2026 मदन पुरस्कार प्राप्त गरेका हुन् बेलायततिर बरालिन्दका लागि भने, साझा पुरस्कार प्राप्त गरे समर समका कृतिका लागि भने, विक्रम सम्बत 2045 सिक्किममा पनि उनलाई अभिनन्दन गरिएको हो। हजुर, त आज तारानाथ शर्माको जन्मदिन
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन पालन गरिने दिवसहरूबारे। हजुर, आजको दिनलाई इन्टरनेशनल विडोज डेको रूपमा पालन गरिन्छ। हजुर श्रोता, आजको दिनलाई अन्तर्राष्ट्रिय विधवा दिवसको रूपमा पालन गरिन्छ र यो दिवस संयुक्त राष्ट्र संघले विभिन्न देशहरूमा भएका विधवाहरूले झेलिरहेका गरीबी, हेलाहोचो, अत्याचार, शोषण साथै उनीहरूको स्वतन्त्रताको हनन विरूद्धमा सबै विश्वका मानिसहरूलाई जागरूक बनाउनको लागि आजको दिन यो दिवस पालन गरिने निश्चय गरेको हो। वास्तवमा भन्ने हो भने सर्वप्रथम यो दिवस पालन द लुम्बा फाउण्डेशनले स्थापना गरेका थिए, किनभने आजकै दिन अर्थात 23 जूनकै दिन 1954 यस लुम्बाका संस्थापक लर्ड लुम्बाका आमा श्रीमती पुष्पावती लुम्बा विधवी भएकी थिइन् र यो संस्थानको मुख्य उद्देश्य नै रहेको थियो कि विश्वका विभिन्न ठाउँहरूमा रहेका विधवाहरूको अवस्था र हालबारे जान्नु र बुझ्नु। जुन संस्थाले विभिन्न ठाउँहरूमा गएर विधवाहरूसित बातचीत गरेर उनीहरूको दुःख सुख र दैनदिन भोगिरहेका समस्याहरू आदिबारे जानेर लेखहरू तयार पारे र उनीहरूले नै तयार पारेको द प्लाइट अफ विडोज अराउण्ड द वर्ल्ड अर्थात विश्वभरिका विधवाहरूको अवस्था अन्तर्गत झण्डै झण्डै विश्वमा 245 मिलियन विधवाहरू छन्। तीमध्ये 145 मिलियन विधवाहरूको स्थिति अत्यन्तै शोचनीय रहेका छन्। उनीहरू खानु लाउनु बस्नु लगायत सामाजिक लाञ्छना र अवहेलनाका शिकार भएका छन्। यसको साथै उनीहरूले यो आरोप पनि झेलिरहेका छन् कि उनीहरूको आफ्नो पति छैनन्। र लुम्बा फाउण्डेशनले यो रिपोर्ट 22 जून 2010 को दिन संयुक्त राष्ट्रका महासचिव बान की मुन समक्ष पेश गरेका थिए। र विश्वमा सर्वप्रथम यो दिवस अर्थात अन्तर्राष्ट्रिय विधवा दिवस लुम्बा फाउण्डेशनले 2005 पालन गरेको थियो र त्यसपछि विश्वका अन्य देशहरूले पनि पालन गर्न थाले। जस्तै 2010 रेवन्डा, श्रीलंका, यूएस, यूके, नेपाल, सिरिया, केनिया, भारत, बंगलादेश, दक्षिण अफ्रिका लगायत अन्य देशहरूले पालन गरे भने 21 दिसम्बर 2010 मात्र संयुक्त राष्ट्रले यो दिवस 23 जून अर्थात आजको दिन पालन गर्नुपर्छ भनेर मान्यता दिएको हो। यसरी संयुक्त राष्ट्रको मान्यतासितै विश्वका प्राय देशहरूले आजको दिन यो दिवस पालन गर्ने गरेका छन् र आफ्नो पतिको मृत्युपछि एक्लो जीवन बिताइरहेका विश्वका ती करोड़ौं विधवा विधवीहरूको दिन हो आज। कसैले पनि उनीहरूलाई हेलाहोचो गर्नु हुँदैन, उनीहरूको मन दुखाउनु हुँदैन। यति मात्र होइन श्रोता, कतिपय स्थितिहरूमा उनीहरूको जीवन निम्न स्तरको भए उनीहरूको सेवा सुसार गर्नु, उनीहरूको दुःखमा सामेल हुनु र आर्थिक अनि मानसिक स्थिति बलियो बनाइराखिदिनु एक परिवारको, एक छिमेकीको, एक देशवासीको र एक मानवको परम कर्तव्य हुन जान्छ। आज अन्तर्राष्ट्रिय विधवा दिवस हामी सम्झना गर्छौ हाम्रा ती करोड़ौं विधवा विधवी आमाहरूलाई जसले आफ्नै भन्नेहरू बीच पनि अवहेलित जीवन जीरहेका छनृ। यसै गरी श्रोता, आज अर्को दिवस पनि परेको छ, त्यो हो युनाइटेड नेशन्स पब्लिक सर्भिस डे।
1: हजुर, प्रत्येक वर्ष संयुक्त राष्ट्र संघद्वारा 23 जूनको दिनलाई संयुक्त राष्ट्र जनलोक सेवा दिवसको रूपमा मनाउने गर्दछ। संयुक्त राष्ट्रद्वारा यो दिवस मनाउनुको मुख्य उद्देश्य हो लोक सेवाले समाजको लागि निभाउने महत्वपूर्ण भूमिकालाई दर्शाउनु, विकास कार्यका लागि जनलोक सेवाले गरेका योगदानहरूलाई दर्शाउनु र जनलोक सेवकद्वारा गरिएको उल्लेखनीय कार्यहरूको सराहना गर्नु र सम्मान गर्नका लागि युवाहरूलाई लोक सेवाको कार्यतर्फ आफ्नो करियर निर्माण गर्न प्रोत्साहित गर्नका लागि यो जन लोक सेवा दिवस मनाउने गर्दछ। संयुक्त राष्ट्रद्वारा विश्वभरिमा गरिएको लोक सेवाका कार्यहरूलाई सम्मान गर्न जन लोक सेवा सम्मान प्रदान गर्दछ। यस सम्मानको प्रमुख उद्देश्य हो लोक सेवाको क्षेत्रमा गरिएको नौलो खोजहरूलाई सम्मान गर्न, लोक सेवाका लागि गरिएको उत्कृष्ट कार्यहरूलाई सम्मान गर्न, लोक सेवकलाई लोक सेवाका कार्यका लागि नौलो तरिकाहरूको खोज गर्नका लागि, लोक सेवाका कार्यमा व्यवसायीकरणलाई बढ़ावा दिनका लागि, लोक सेवाको छविलाई बढ़ाउनका लागि, सरकारमाथि भरोसा जगाउनका लागि र कुनै देशमा सफलतापूर्वक लागू गरिएका कार्यहरूलाई अन्य देशहरूको लागि उपयोगी बनाउन यो सम्मान प्रदान गरिन्छ। संयुक्त राष्ट्रद्वारा यो जन लोक सेवा सम्मान प्रदान गर्न विश्वका देशहरूलाई 5 क्षेत्रमा विभाजित गरेको छ। यी 5 क्षेत्रहरू अफ्रिका, एसिया अनि पेसिफिक, युरोप अनि नर्थ अमेरिका, ल्याटिन अमेरिका अनि क्यारेबियन र वेस्टर्न एसिया। र यी क्षेत्रहरूमा पर्ने देशहरूबाट नामांकन मागिन्छ र यी देशहरूबाट प्राप्त नामांकनहरूबाट उत्कृष्ट लोक सेवाका कार्यहरूको छनौट गरी सम्मान प्रदान गरिन्छ। संयुक्त राष्ट्रद्वारा प्रदान गरिने यो जनलोक सेवाको सम्मान जनलोक सेवक दिवसको दिन प्रदान गरिने गरिन्छ।
0: त श्रोता, यो थियो आज पालन गरिने इन्टरनेशनल विडोज डे अर्थात अन्तर्राष्ट्रिय विधवी दिवस, साथै आजै पालन गरिने युनाइटेड नेशन्स पब्लिक सर्भिस डे अर्थात संयुक्त राष्ट्र लोक सेवा दिवसबारे छोटो जानकारी।
2: श्रोता, आज अर्को एउटा दिवस पनि पर्न गएको छ। यो दिवस हो इन्टरनेशनल ओलम्पिक्स डे अर्थात अन्तर्राष्ट्रिय ओलम्पिक दिवस। श्रोता, खेलकुद र शारीरिक तन्दुरूस्तीको महत्वलाई दर्शाउन भनी प्रत्येक वर्ष 23 जूनको दिनलाई अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको रूपमा मनाउने गरिन्छ र प्रथम पटक यो दिवस 23 जून 1948 पालन भएको थियो। यो अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको गठनको श्रेय जान्छ चेक गणराज्यका डाक्टर जोसेफ ग्रसलाई, जसले यो दिवस मनाउने प्रस्ताव सन् 1947 स्टकहोममा बसेको इन्टरनेशनल ओलम्पिक कमिटिको 41औं सत्रमा राखेका थिए र उहाँको यो प्रस्ताव 1948 स्विजरल्याण्डमा बसेको इन्टरनेशनल ओलम्पिक कमिटी आईओसीको 42औं सत्रमा पारित भयो र प्रत्येक वर्ष 23 जूनको दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने निर्णय लिइयो। 23 जूनको दिनलाई रोज्नुको कारण के थियो भने 23 जून 1894 इटलीको प्यारिसमा पर्ने सोर्बोनमा इन्टरनेशनल ओलम्पिक कमिटिको स्थापना भएको थियो। त श्रोता, यो थियो आज पालन गरिने इन्टरनेशनल ओलम्पिक्स डे अर्थात अन्तर्राष्ट्रिय ओलम्पिक दिवस बारे छोटो जानकारी।

मीडियम वेव 213.67 मीटर तथा 1604 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 8:40 भइरहेको छ र अब समय भएको छ कार्यक्रम नेपाली आधुनिक गीतहरूको गीतिमालाको। कार्यक्रम गीतिमालाको प्रतीक्षा गरेर बस्नुहुने हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई हार्दिक स्वागत गर्दछौ। गीतिमालाको व्यवसायमा आज हामीहरूलाई सुनाउनेछौ कलाकार नारायण राई अनि सुशीला राईको स्वरमा रहेका केही आधुनिक गीतहरू। तसर्थ यस कार्यक्रमको पहिलो गीत सुन्नुहोस् कलाकार नारायण राईको स्वरमा।

तिम्रो मुस्कानमा मेरो बिहान लुकेको छ, तिम्रो आँखामा मेरो संसार बसेको छ। शब्दले नभनेका भावनाहरू धेरै छन्, मुटुको प्रत्येक धड्कनमा तिम्रो नाम लेखिएको छ। हजुर श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब अर्को गीत सुनौ, कलाकार सुशीला राईको मधुर स्वरमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बियालोहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदाता

0: मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: एचआईभी एड्स सित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: यो छोटो विश्रामपछि कार्यक्रममा पुनः स्वागत छ। आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूलाई सुनाइरहेका छौं कलाकार नारायण राई अनि सुशीला राईको स्वरमा सजिएका केही नेपाली आधुनिक गीतहरू। यसै क्रममा श्रोता अब फेरि सुनौ अर्को गीत कलाकार नारायण राईको स्वरमा।

शान्त मन सरल बाटो सुख भेटिन्छ सानो बाटो लोभ र क्रोध टाढा राखौं मायाले नै संसार सजाऊ। हजुर श्रोता, कलाकार सुशीला राईको स्वरमा रहेका यसै गीतका साथ कार्यक्रम गीतिमाला आजलाई भने यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री ए मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सोरेङ जिल्लाका सुपरभाइजर जस बहादुर तामाङ र बुथ स्तरीय अधिकारी सेमीहाङ लिम्बु र दीपसन तामाङको उपस्थितिमा आफ्नो एसआईआर फोरम बुझाए। सबै योग्य नागरिकहरूलाई निर्धारित समय सीमाभित्र आफ्नो एसआईआर फोरम भरेर बुझाउन उहाँले आह्वान गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको प्रेस क्लबको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा समीर हाङ लिम्बुलाई हार्दिक बधाई दिँदै कार्यकारी समितिका सबै नवनिर्वाचित सदस्यहरूलाई पनि बधाई दिनुभयो। भाजपा सिक्किम महिला मोर्चाकी अध्यक्ष सृजना छेत्रीले गान्तोकको शहरी विकासका अवसरहरू खोज्न हिजो नयाँ दिल्लीस्थित आवास तथा शहरी मामिला मन्त्रालयको भ्रमण गर्नुभयो। यो भ्रमणले मन्त्रालयका अधिकारीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। नाम्ची जिल्लाको सिरिसे अर्किड गाउँले सबै घर परिवारमा 100% स्वदेशी अर्किड कवरेज हासिल गरेको छ। 3 वर्षको समर्पित प्रयासपछि यो जिल्ला समुदाय नेतृत्व संरक्षणको एक उल्लेखनीय उदाहरणको रूपमा देखा परेको छ। सिक्किमको आम नगरपालिका चुनाव 2026 को लागि राज्य निर्वाचन आयोग सिक्किमले प्रयोग गरेका ईभीएमहरू बुर्तुक स्थित लेप्चा आदिम जनजाति छात्रहरूको छात्रावासमा रहेको गोदामबाट मध्यप्रदेश सारिएको छ। महिला बालबालिका ज्येष्ठ नागरिक तथा दिव्यांग जन कल्याण विभाग सिक्किम सरकारद्वारा हिजो रानीपुल स्थित वृद्ध आश्रममा आमा र प्रकृतिप्रति श्रद्धांजलि अर्पण गर्दै अटल वयो अभ्युदय योजना अन्तर्गत एक पेड़ मा के नाम अन्तर्गत एक कार्यक्रम आयोजना गरियो। लागू औषध दुरूपयोग र औषधि अवैध तस्करी विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन हिजो जिल्ला प्रशासनिक केन्द्र पाकिमको परिसरमा जिल्लापाल पाकिम विनोश्रीद्वारा नशामुक्त भारत सम्बन्धी शपथ ग्रहण गरियो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 9:02 भइसकेको छ र अब यहाँहरूका मनोरञ्जनका निम्ति प्रस्तुत गर्दैछौ कार्यक्रम चित्रांजली। पुराना हिन्दी फिल्मी गीतहरूको कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं कलाकार कुमार सानु अनि अलिसा चिनोयको स्वरमा चलचित्र स्कुबिस्कुबाट। श्रोता, स्वीकार गर्नु चित्रांजलीको यो पहिलो गीत।

प्रिय श्रोता, अब यस कार्यक्रमको अर्को गीत सुनौ। चलचित्र फनाबाट जसमा स्वर रहेको छ कलाकार सोनू निगम अनि सुनिधि चौहानको।

श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार सान अनि महालक्ष्मी अय्यरको स्वरमा रहेको गीत चलचित्र तारा रम्पमबाट। र अब कार्यक्रमलाई अघि बढ़ाउँदै अर्को गीत सुनौ, चलचित्र ढाई अक्षर प्रेमकेबाट कलाकार अनुराधा पटवाल, बाबुल सुप्रियो अनि साथीहरूको स्वरमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरूलाई आकाशवाणी गान्तोक केन्द्रबाट मनोरञ्जन गराइरहेका छौं विभिन्न पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर। तश्रोत कार्यक्रमको अर्को गीत सुन्नुहोस्, चलचित्र हंगामाबाट लिएको गीत, कलाकार सान अनि साधना सरगमको युगल स्वरमा।

0: he's got style. He walks in style, he talks in style. He's got style, he's got style. He's the man with the style, yeah, he's got style.
1: आदरणीय श्रोता, यिनै गीतहरूको साथमा कार्यक्रम चित्रान्जली आजलाई पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला बिहानको 9:30 भइरहेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न नेपाली आधुनिक देशभक्ति गीतहरू सुनाएर। त श्रोता, पहिलो देशभक्ति गीत सुन्नुहोस् कलाकार नारायण राई अनि साथीहरूको स्वरमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो समूह आवाजमा रहेको देशभक्ति गीत। अब कार्यक्रमको अर्को गीत सुन्नुहोस् श्रोता, कलाकार रमेश सुब्बा अनि साथीहरूको स्वरमा।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम नेपाली देशभक्ति गीत। अब यस कार्यक्रमको अर्को गीत सुनौ श्रोता समूह आवाजमा।

आदरणीय श्रोता कलाकार रामलला राय को स्वरमरेखा यसै देशभक्ति गीतका साथ कार्यक्रमको निर्धारित समय आजलाई पनि यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सोरेङ जिल्लाका सुपरभाइजर जस बहादुर तामाङ र बुथ स्तरीय अधिकारी सेमी हाङ लिम्बु र दिपसन तामाङको उपस्थितिमा आफ्नो एसआईआर फर्म बुझाए। सबै योग्य नागरिकहरूलाई निर्धारित समय सीमाभित्र आफ्नो एसआईआर फर्महरू भरेर बुझाउन उहाँले आह्वान गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको प्रेस क्लबको अध्यक्ष पदमा निर्वाचित हुनुभएका समीर हाङ लिम्बुलाई हार्दिक बधाई दिँदै कार्यकारी समितिका सबै नवनिर्वाचित सदस्यहरूलाई पनि बधाई दिनुभयो। भाजपा सिक्किम महिला मोर्चाकी अध्यक्ष सृजना छेत्रीले गान्तोकको शहरी विकासका अवसरहरू खोज्न हिजो नयाँ दिल्ली स्थित आवास तथा शहरी मामिला मन्त्रालयको भ्रमण गर्नुभयो। यो भ्रमणले मन्त्रालयका अधिकारीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। नाम्ची जिल्लाको सिरिसे अर्किड गाउँले सबै घर परिवारमा 100% स्वदेशी अर्किड कवरेज हासिल गरेको छ। 3 वर्षको समर्पित प्रयासपछि यो जिल्ला समुदाय नेतृत्व संरक्षणको एक उल्लेखनीय उदाहरणको रूपमा देखा परेको छ। सिक्किमको आम नगरपालिका चुनाव 2026 लागि राज्य निर्वाचन आयोग सिक्किमले प्रयोग गरेका ईभीएमहरू बुर्तुक स्थित लेप्चा आदिम जनजाति छात्रहरूको छात्रावासमा रहेको गोदामबाट मध्यप्रदेश सारिएको छ। महिला बालबालिका ज्येष्ठ नागरिक तथा दिव्यांग जन कल्याण विभाग सिक्किम सरकारद्वारा हिजो रानीपुर स्थित वृद्धाश्रममा आमा र प्रकृति प्रति श्रद्धांजलि अर्पण गर्दै अटल वयो अभ्युदय योजना अन्तर्गत एक पेड़ माकी नाम अन्तर्गत एक कार्यक्रम आयोजना गरियो। लागू औषध दुरूपयोग र अवैध तस्करी विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन हिजो जिल्ला प्रशासनिक केन्द्र पाकिमको परिसरमा जिल्लापाल पाकिम परिविनोशीद्वारा नशामुक्त भारत सम्बन्धी शपथ ग्रहण गरियो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 10:02 भइरहेको छ र अब यहाँलाई सुनाउनेछौ नयाँ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरानी। कार्यक्रम ताजेतरानीको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई प्रथमा सुनाउन लागिरहेका छौं चलचित्र फाइटरबाट लिएको गीत। कलाकार बी प्राक, शिल्पा राव, विशाल ददलानी अनि शेखर राव जैनीको आवाजमा। त श्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको यो पहिलो गीत।

आकाशवाणी गान्तोक केन्द्रबाट यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं। नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर त कार्यक्रमलाई अघि बढ़ाउँदै श्रोताहरूको गीत सुनौ। कलाकार राघव चैतन्य अनि प्रीतम कुशवालमा चलचित्र एनिमलबाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार मोहम्मद फैजको स्वरमा रहेको गीत चलचित्र मिस्टर एण्ड मिसेस माहीबाट। र अब अर्को गीत सुन्नु श्रोता चलचित्र पीढ़ीबाट, जसमा स्वर रहेको छ कलाकार मोहित चौहानको।

श्रोताले भर्खरै सुन्नुभयो चलचित्र तेरी बातों में सा उल्जाजियाबाट लिएको गीत कलाकार वरूण जैन राघव चैतन्य अनि सचिन जिगरको स्वरमा यसै गीतका साथ आजलाई पनि कार्यक्रम ताजेतरा नै यही पूरा हुँदछ। श्रोता समय यस बेला बिहानको 10:30 भइरहेको छ र अब हामी यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।

नमस्ते आदरणीय श्रोता, यो हो तपाईहरूकै प्रिय कार्यक्रम नारी संसार, अनि म हुँ यस कार्यक्रमकी संचालिका गौरी। सम्पूर्ण रेडियो सुनेर बस्नुभएका तमाम श्रोतागणलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन।

0: श्रोता साथी, हरेक वर्ष जून 23 का दिन विश्वभर अन्तर्राष्ट्रिय विधवा दिवस मनाइन्छ। यस दिवसले आफ्ना जीवनसाथी गुमाएका लाखौं महिलाहरूको अवस्था, उनीहरूले भोग्ने सामाजिक, आर्थिक तथा भावनात्मक चुनौतीहरू र उनीहरूका अधिकारका विषयमा विश्व समुदायको ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्छ। आजको आधुनिक युगमा पनि धेरै विधवा महिलाहरू विभिन्न किसिमका विभेद, असमान व्यवहार, सामाजिक बहिष्करण तथा आर्थिक कठिनाईहरूको सामना गर्न बाध्य छन्। कतिपय महिलाहरू आफ्ना आधारभूत अधिकारबाट समेत वञ्चित हुने अवस्था अझै विद्यमान छ। यस्तो अवस्थामा उनीहरूको सम्मान, सुरक्षा, आत्मनिर्भरता र सम्मान अवसर सुनिश्चित गर्नु सम्पूर्ण समाजको दायित्व हो। यसै सन्दर्भमा श्रोता, अन्तर्राष्ट्रिय विधवा दिवसको अवसरमा आजको नारी संसार कार्यक्रममा हामी एकल तथा विधवा महिलाको अधिकार, सम्मान र समानता विषयमा विशेष छलफल गर्न गइरहेका छौं। यस विषयमा कानूनी तथा सामाजिक दृष्टिकोणबाट जानकारी दिनका निम्ति हामीसँग हाम्रो स्टुडियोमा आज हुनुहुन्छ अधिवक्ता ऐश्वर्य थापा। उहाँ मार्फत हामी एकल महिलाका अधिकार, उनीहरूले भोग्ने चुनौतीहरू, उपलब्ध कानूनी संरक्षण तथा समाजले खेल्नुपर्ने भूमिका बारे विस्तृत रूपमा बुझ्ने प्रयास गरौं। त ऐश्वर्यज्यू, यहाँलाई हाम्रो नारी संसार कार्यक्रममा स्वागत।
1: धन्यवाद मलाई यो अपर्च्युनिटी दिनुभएकोमा।
0: हजुर, त प्रथममा हामी यहाँबाट जान्न चाहन्छौ कि हाम्रो समाजमा एकल महिलाले भोगिरहेका मुख्य चुनौतीहरू के हुन् त?
1: फर्स्टमा चाहिँ म कुन महिलाहरूलाई चाहिँ एकल महिला भनिन्छ भनेर चाहिँ भन्न चाहन्छु। जुन महिलाहरूले धेरै परिस्थितिले गर्दा आफ्नो जीवन एक्लै बिताइरहेका हुन्छन् उहाँहरूलाई एकल महिला भनिन्छ। जस्तै विडो, जसको हस्बेन्डको मृत्यु भएको छ, जस्तै डिभोर्स, जसको कानूनी रूपमा डिभोर्स भएको छ हस्बेन्डसित, र सेपरेटेड, हस्बेन्डसित कानूनी रूपमा डिभोर्स नभए पनि अलगै बसिरहेका हुन्छन्।

0: र डेजर्टेड जसको चाहिँ हस्बेन्डले छोडेर गएको हुन्छ र उहाँहरूको हेरचाहहरू गरेको हुँदैन हस्बेन्डले र अनम्यारिड बिहा नगरेको महिलाहरू र अर्को चाहिँ हुन्छ सिंगल मदर आफ्नो नानीहरूको एक्लै हेरचाह गरिरहेका मदरहरू चाहिँ सिंगल मदर हुन्छन् जस्तै एडप्सनहरू गरेर जस्तै विडोहरू भएर उहाँहरू सबैलाई चाहिँ एकल महिला भनेर भनिन्छ र समाजमा एकल महिलालाई अलिक फरक नजरले नै हेर्ने गरिएको छ र धेरै समस्याहरू भोग्नुपर्छ जस्तै आर्थिक समस्या किनभने उहाँहरूको इन्कम सोर्सहरू अलिक कम्ती हुन्छ र जग्गा जमिन रिलेटेड उनीहरूको अधिकारहरू पाउनु अलिक गाह्रो पर्छ उनीहरूलाई र अहिले पनि हाम्रो समाजमा वुमनहरूको सेफ्टी अलिक कम्ती छ एकल महिलाहरूको त झन् धेरै कम्ती छ किनभने उहाँहरूको हेरेसमेन्ट हुने जोखिम अलिक बेसी छ र घरको पनि सबै जिम्मेवारी उहाँहरूले लिनुपर्दा उहाँहरूलाई अलिक बेसी मानसिक तनावहरू पनि हुन सक्छ।
1: हजुर, त एकल महिलाका लागि संविधानले कस्ता अधिकार सुनिश्चित गरेको छ त अलिकति हाम्रा श्रोतावर्गलाई बताइदिनुहोस् न।
0: हाम्रो संविधान यानि कि इण्डियन कन्स्टिट्युसनले एकल महिलाहरूलाई धेरै अधिकारहरू दिएको छ जस्तै फण्डामेन्टल राइट्सहरू छ आर्टिकल 14 राइट टू इक्वालिटी। एकल महिलाहरूलाई पनि अरू नागरिकहरू जस्तो सम्मान व्यवहार गर्नुपर्छ भनेर चाहिँ आर्टिकल 14 अधिकार दिएको छ। आर्टिकल 15 नो डिस्क्रिमिनेसन एकल महिलाहरूमाथि भेदभावहरू गर्न पाइँदैन भनेर आर्टिकल 15 अधिकार दिएको छ। आर्टिकल 16 इक्वल अपर्च्युनिटिज र रोजगारहरूमा पनि एकल महिलालाई समान अवसर दिनुपर्छ भनेर अधिकार दिएको छ संविधानले। आर्टिकल 19 राइट टू फ्रिडम एकल महिलाहरूले पनि आफ्नो इच्छा अनुसार काम गर्न सक्छन् र आफ्नो सोच विचारहरू समाजमा राख्न सक्छन् भनेर पनि अधिकार दिएको छ। र आर्टिकल 21 राइट टू लाइफ एकल महिलाहरूले सुरक्षित र डिग्निफाइड लाइफ बाँच्न सक्छन् र कतिपय एकल महिलाहरू सिंगल मदर हुन्छन् र उहाँहरूले आफ्नो हस्बेन्डको नामहरू डिस्क्लोज गर्न चाहँदैनन्। त्यस्तो हुँदाखेरि सुप्रिम कोर्टले पनि भनेका छन् कि उहाँहरूले आफ्नो हस्बेन्डको नामहरू डिस्क्लोज नगर्दा पनि हुन्छ भनेर भनेको छन्।
1: हजुर, त सम्पत्ति तथा अंशको अधिकारमा एकल महिलाको अवस्था कस्तो छ त?
0: पहिला चाहिँ एकल महिलाहरूलाई सम्पत्तिमा धेरै सम्पत्ति अधिकारहरू पाउन अलिक धेरै साह्रो पर्थ्यो तर अहिले चाहिँ कतिपय सक्सेसन एक्टहरू आएर अहिले अलिक सुध्रिएको छ। जस्तै मानु एउटा मान्छेको हस्बेन्ड बित्नु भएको छ अरे, एउटा महिलाको हस्बेन्ड बित्नु भएको छ अरे, उहाँको जमिनहरूको फर्स्ट उत्तराधिकारी उहाँ नै हुनुहुन्छ, हस्बेन्डको उत्तराधिकारी फर्स्ट क्लास लिगल आयर भनिन्छ उहाँलाई र उहाँले नै जग्गा जमिनहरू सबै पाउँछ।
1: त श्रीमानको निधनपछि महिलाले पाउनुपर्ने कानूनी अधिकारहरू के हुन् त?
0: जस्तै मैले अघि नै भने सम्पत्तिहरूको अधिकारहरू पाउँछ श्रीमानको निधन भएपछि। फर्स्ट प्रायोरिटी मतलब फर्स्ट उत्तराधिकारी चाहिँ वुमन नै हुन्छ, अब
1: हस्बेन्डको
0: हजुर श्रीमती नै हुन्छ हस्बेन्डको निधनपछि। र यदि अब हस्बेन्ड सरकारी नोकरीमा काम गर्नुहुन्थ्यो भने पेन्सनहरू पाउन सक्नुहुन्छ र ब्याङ्कमा डिपोजिट भएको पैसाहरू सबै श्रीमतीले नै पाउँछन् र पीएफहरू ग्रेच्युटीहरू सबै श्रीमतीले नै पाउँछन्।
1: त आजको युगमा सम्बन्ध बन्नु र बिछोड हुनु धेरै हदसम्म सामान्य मानिन्छ है। समाज जीवनशैली सोचाइ र प्राथमिकता आएको परिवर्तनले सम्बन्धहरूमा पनि प्रभाव पारेको छ। तर सामान्य हुनुको अर्थ बिछोड पीड़ादायी हुँदैन भन्ने होइन। कुनै पनि सम्बन्धमा प्रेम विश्वास सम्मान र समझदारीको कमी हुँदा दूरी बढ़न सक्छ होइन। कहिलेकाहीँ व्यक्तिगत लक्ष्य करियर पारिवारिक परिस्थिति संचारको अभाव वा आपसी असमझदारीका कारण पनि सम्बन्ध टुट्न सक्छ नि होइन। त सम्बन्ध विच्छेद पछि महिलाले पाउनुपर्ने कानूनी संरक्षण र सुविधा के छन् त?
0: सम्बन्ध पिछेपछि महिलालाई असुरक्षित नहोस् भनेर चाहिँ कानूनले धेरै सुरक्षा दिएको छ। जस्तै बीएनएसएस को धारा 144 ले गर्दाखेरि वुमन महिलाहरूले चाहिँ मेन्टेनेन्सहरू माग्न सक्छन्। आफ्नो नानी उहाँले नै हेर्नुहुँदैछ भने हस्बेन्डकोबाट सहयोग माग्न सक्छन्, आर्थिक सहयोग माग्न सक्छन्, हेल्थहरूको रिलेटेड आफ्नो नानीको लागि नानीलाई पालन पोषण गर्न नानीलाई पढ़ाउनको लागि हस्बेन्डकोबाट आर्थिक सहयोगहरू माग्न सक्छन्, मेन्टेनेन्स माग्न सक्छन् र नानीको कस्टडी माग्ने अधिकार पनि उहाँहरूकोमै आउँछ।
1: त एकल महिलामाथि हुने विभेदलाई कानूनले कसरी हेर्छ त?
0: र जस्तै मैले अगाडि भने कानूनले धेरै अधिकारहरू दिएको छ होइन, आर्टिकल 14, 15, 19 बारेमा मैले कुरा गरे र यस्तै अरू पनि अधिकार दिएको छ। जस्तै एकल महिलालाई यदि घरमा हिंसाहरू हुँदैछ भने प्रोटेक्सन अफ वुमन फ्रम डोमेस्टिक भायोलेन्स एक्ट छ, त्यसको अनुसार उहाँले सुरक्षा पाउन सक्नुहुन्छ कानूनबाट। र यदि उहाँहरूको काम गर्ने

0: ठाउँतिर हेरेसमेन्टहरू हुँदैछ भने सेक्सुअल हेरेसमेन्ट अफ वुमन एट वर्क प्लेस एक्टको अनुसार उहाँहरूले कानूनको सहयोग लिन सक्नुहुन्छ।
1: त सम्मानजनक जीवन बाँच्ने अधिकार एकल महिलाका लागि किन महत्वपूर्ण देख्नुहुन्छ त यहाँ?
0: एकल महिलालाई सम्मानजनक बाँच्ने अधिकार महत्वपूर्ण छ किनभने यसले गर्दा महिलालाई अलिक सुरक्षित फिल हुन्छ होइन, र समाजमा आफ्नो कन्ट्रिब्युसनहरू दिनु सक्छ, उहाँले आफ्नो डिसिजन्सहरू आफै लिनु सक्नुहुन्छ र उहाँहरूको आत्मविश्वासहरू बढ्ने हुन्छ र सम्मानजनक लाइफ बाँच्नु पाउनुहुन्छ र आफ्नो निर्णयहरू आफै लिन सक्नुहुन्छ र उहाँको जे जे अधिकार छ उहाँहरूले प्रयोगहरू गर्न सक्नुहुन्छ, आफू इम्पावर हुन सक्नुहुन्छ।
1: हजुर, त सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक व्यक्तिको मौलिक मानव अधिकार हो नि होइन? विवाह भएको होस् या अविवाहित सम्बन्ध विच्छेद भएको वा विधवा जुनसुकै अवस्था कि महिला भए पनि उनले समान समानता र स्वतन्त्र सहित जीवन बाँच्न पाउनुपर्छ होइन? एक महिलाले समाजमा विभिन्न चुनौतीहरूको सामना गर्नु परे पनि उनीहरूको अधिकार र सम्मानमा कुनै कमी आउनु हुँदैन होइन त? सामाजिक तथा सांस्कृतिक परम्पराले एकल महिलाको जीवनमा कस्तो प्रभाव पार्छ त?
0: केही ठाउँहरूमा एकल महिलाहरू जस्तै विधवाहरूलाई अहिले पनि शुभ कार्यहरूमा सामेल गराउँदैनन् होइन, र कतिपय निर्णयहरू लिँदा समावेश नै गर्दैनन् र यस्तो कारणले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ धेरै हेलाहरू भइरहेको हुन्छ र यसले गर्दा चाहिँ उहाँहरूको मानसिक स्वास्थ्यहरूमा हानि पुर्याउँछ र यस्तै समाजमा रहेका नकारात्मक सोचहरू पूर्वाग्रह र विभेद हटाउन चाहिँ व्यक्तिहरूले हामी सबै व्यक्तिहरूले परिवारहरूले समुदायहरूले र संचार माध्यमहरू तथा राज्य सबैको प्रयासहरू आवश्यकता छ होइन, सबैले मिलेर प्रयास गर्नुपर्छ योहरू हटाउनुको लागि चाहिँ, र विशेष गरी चाहिँ एकल महिलाप्रति गरिने जुन विभेद छ अन्तर्गत चाहिँ उहाँहरूले चाहिँ चेतना शिक्षा र व्यवहारहरूमा परिवर्तनहरू ल्याउनुपर्छ, भेदभावहरू गर्ने सोचहरू ल्याउनु हुँदैन र महिला पुरूषहरू सबैलाई चाहिँ एकै सम्मान दिनुपर्छ। महिलाहरूको अधिकारहरू महिलाहरूलाई समानता र मानव अधिकार बारे व्यापक जनचेतनाहरू चाहिँ हामीले फैलाउनुपर्छ र विशेष गरी चाहिँ हामीले स्कूलहरू विद्यालयहरूमा समुदायहरूमा र संचार माध्यमहरू मार्फत चाहिँ हामीले सकारात्मक सन्देशहरू दिनुपर्छ, महिलाहरूको लागि सम्मानहरू गर्नुपर्छ, भेदभाव गर्नु हुँदैन भनेर चाहिँ।
1: हजुर,
0: यदि सानैदेखि हामीले छोराछोरीहरूलाई सम्मान व्यवहार गर्दै आएको छ भने छोराछोरीहरूले पनि त्यो सिक्छन् र सबैजनालाई सम्मान व्यवहार दिन्छन्, ठूलो उहाँहरू ठूलो भएर पनि गाउँ बस्तीमा सबैजनालाई सम्मान व्यवहारहरूले हेर्ने गर्छन्। महिलाहरूलाई शिक्षा सिप तथा रोजगारको अवसरहरू पनि उपलब्धहरू पुर्याउनुपर्छ सरकारले होइन, र आर्थिक रूपमा सक्षम हुँदा पनि आत्मविश्वास र सामाजिक सम्मानहरू पनि बढ्ने गर्छ। यदि उहाँहरू आर्थिक रूपमा सक्षम छन् भने उहाँहरूको आत्मविश्वास बढ्ने गर्छ र त्यसले गर्दा चाहिँ उहाँहरूले सामाजिक सम्मानहरू पनि बढ्ने गर्छ उहाँहरूको। यदि एकल महिलाहरूमाथि हिंसाहरू हुँदैछ अरे, अन्यायहरू हुँदैछ अरे, उनीहरूको विरूद्धमा बनेका कानूनहरू कडै साथ लागू हुनुपर्छ र पीड़ितलाई न्यायहरू पुर्याउनुको लागि हामीले धेरै सहयोगहरू गर्नुपर्छ, सहज पहुँच हुनुपर्छ र जस्तै मैले भने फ्री लिगल एडहरू छ, यसको जानकारीहरू सबै याद हुनुपर्छ महिलाहरूलाई, सबै जानकारीहरू चाहिँ हामीले चाहिँ लिगल अवेरनेसहरू गरेर चाहिँ हामीले चाहिँ जानकारी दिनुपर्छ।
1: हजुर, त एकल महिलाको जीवनलाई कठिन बनाउने परम्परा र सोचहरू परिवर्तन गर्न आवश्यक छ नि होइन? महिलाको सम्मान उनको वैवाहिक अवस्थाले होइन, उनको व्यक्तित्व अथवा क्षमता र योगदानले निर्धारण हुनुपर्छ जस्तो लाग्छ। समाजले एकल महिलालाई दया वा सहानुभूतिको दृष्टिले होइन, सम्मान अधिकार र सम्मानका साथ हेर्नुपर्छ होइन त? एकल महिलाले हिंसा वा दुर्व्यवहार भोगेमा कहाँ र कसरी उजुरी दिन सक्छन् त?
0: उजुरी दिनका लागि उहाँहरूले नजिकैको पुलिस स्टेशन थानामा गएर दिन सक्छन् र अहिले त कतिपय महिला पुलिस स्टेशनहरू पनि छ होइन, वहाँ गएर उहाँहरूले उजुरी दिन सक्छ र यदि उहाँहरूले कानूनको सहयोग चाहिन्छ भने चाहिँ डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटी भन्नेमा गएर उहाँहरूले हेल्पहरू माग्न सक्नुहुन्छ र केही कम्प्लेन्टहरू छ भने उहाँहरूले स्टेट वुमन कमिसनमा गएर कम्प्लेन्टहरू गर्न सक्नुहुन्छ, अदालतमा उजुरी दिन सक्नुहुन्छ। अहिले त फ्री लिगल एड पनि पाइन्छ, त्यसको मतलब चाहिँ निशुल्क कानूनी सहायता पाइन्छ र महिलाहरूले चाँडो अब छिटै नै आफ्नो उजुरीहरू दिएको राम्रो हो, छिटै उजुरी दियो भने चाहिँ छिटै नै न्यायहरू पाइन्छ।
1: त श्रोता, यो हो कार्यक्रम नारी संसार अनि हामी कुरा गरिरहेका छौं एकल महिलाको अधिकार र सम्मान र समानता विषय। हामीमाझ हाम्रो स्टुडियोमा हुनुहुन्छ अधिवक्ता ऐश्वर्य थापा, त

0: श्रोता, हामी कुरा गरिरहेका छौं एकल महिलाको अधिकार र कानूनहरू विषय। हामीमाझ हुनुहुन्छ अधिवक्ता ऐश्वर्य थापा। त हामी अगाडि यहाँबाट जान्न चाहन्छौ कि रोजगारी तथा आर्थिक अवसरमा एकल महिलालाई सम्मान रूपमा रोजगारी गर्ने अधिकार कस्तो छ त?
1: रोजगार तथा आर्थिक अवसरहरूमा महिलाहरूले अधिकारहरू पाएका छन्। जस्तै मैले अगाडि भने आर्टिकल 16 समानताको अधिकार दिन्छ रोजगारहरूमा, र महिलाहरू जुन महिलाहरू गर्भवाहित हुनुहुन्छ उहाँहरूले मटर्निटी बेनिफिट एक्टहरू पनि पाउनुहुन्छ। मटर्निटी बेनिफिट एक्टले उहाँहरूलाई मटर्निटी लिभहरू पाउँछ। तर पनि वास्तविकतामा केही महिलाहरूले अलिक शिक्षाको कमीले गर्दा उहाँहरूलाई यो एक्टहरूको बारेमा अलिक जानकारी नै भएको हुँदैन, र यसले गर्दा चाहिँ धेरै समस्या चाहिँ भोग्नु चाहिँ पर्छ अहिले पनि।
0: हजुर, त सरकारबाट उपलब्ध हुने सामाजिक सुरक्षा तथा भत्ता बारे जानकारी दिन चाहनुहुन्छ कि?
1: सरकारले पनि एकल महिलाहरूको लागि धेरै सुरक्षाहरू दिएका छन्, र जुन महिलाहरू विधवा हुनुहुन्छ उहाँहरूले इन्दिरा गान्धी नेशनल विडो पेन्सन स्किमबाट अन्तर्गत पेन्सनहरू पाउन सक्छन्, स्वास्थ्य बीमा योजनाहरू पाउन सक्छन्, महिला सशक्तिकरण योजनाहरूबाट हेल्पहरू पाउन सक्छन्, र धेरै स्किल बेस्ड ट्रेनिङहरू पनि हुन्छ। जुन महिलाहरूले शिक्षा पाएका हुँदैनन् उहाँहरूलाई स्किल बेस्ड ट्रेनिङ गराएर कामहरू सिकाउने गर्छन्, र नेशनल सोशल असिस्टेन्ट प्रोग्राम हुन्छ जसले गर्दा चाहिँ उहाँको आवास र आर्थिक सहायताहरू पनि पाउन सक्छन्।
0: हजुर, त छोराछोरी बीचको संरक्षण सम्बन्धी अधिकार के कस्ता छन् त, अलिकति बताइदिनुहोस् न?
1: आमाले आफ्नो सन्तानको कस्टडी र हेरचाहको अधिकारहरू पाउन सक्छन्। यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट अधिकार हो। र जस्तै मैले अगाडि भने हिन्दू म्यारेज एक्ट, गार्जियन्स एण्ड वार्ड्स एक्ट, माइनोरिटी एण्ड गार्जियनशिप एक्टहरूको कारणले चाहिँ कोर्टले चाहिँ नानीको हितलाई प्राथमिकता दिएर नानीको के वेलफेयर, कुन चाहिँमा चाहिँ नानीको वेलफेयर राम्रो हुन्छ त्यसको अनुसार उहाँले कस्टडीहरू दिनुहुन्छ कोर्टले उहाँहरूलाई। र धेरै अवस्थामा चाहिँ सानो नानीको कस्टडीहरू चाहिँ आमालाई नै दिने गरिन्छ। जुन आमाहरू सिंगल मदर हुनुहुन्छ उहाँहरूले बच्चाको गार्जियन बन्न सक्छन्, बच्चाको लागि स्कूलहरूमा एडमिशनहरू गर्न सक्छन्, र मेडिकल निर्णयहरू लिन सक्छन् आफ्नो नानीको, र आफ्नो नानीको सरनेम पनि आफ्नै सरनेमहरू राख्न सक्छन्।
0: हजुर, त एकल महिलाको पुनर्विवाहलाई कानून र समाजले कस्तो नजरले हेर्छ त?
1: एकल महिलाको पुनर्विवाहलाई कानूनले अलिक सकारात्मक नजरले नै हेर्ने गर्छ। जस्तै हिन्दू म्यारेज एक्ट भन्ने एउटा एक्ट छ, र स्पेशल म्यारेज एक्ट छ। यी एक्टहरूको अनुसार चाहिँ महिलाले पुनर्विवाह गर्न सक्छन् भनेर भनेका छन्। र विवाह गर्ने, पुनर्विवाह गर्ने या नगर्ने चाहिँ उहाँहरूको आफ्नो पर्सनल चोइस नै हुन्छ, उनीहरूको व्यक्तिगत अधिकार नै हुन्छ। र यदि अब सिंगल मदरले चाहिँ अब पुनर्विवाह गर्न चाहेका छन् भने उहाँले पुनर्विवाह गर्न सक्छन्, र इफ त्यो पुनर्विवाह गरेर पनि उहाँहरूको त्यो अगाडिको अन्य अधिकारहरू छ नि, त्यो अधिकारहरू चाहिँ उहाँहरूकोमा केही असर नै पर्दैन। त्यो पुनर्विवाह गर्दा पनि उहाँहरूले अगाडिको अधिकारहरू सबै पाउँछन्।
0: पुनर्विवाह गरे पश्चात पनि उनीहरूले आफ्नो पहिलाको अधिकारहरू चाहिँ सबै उपभोग गर्न पाउँछन्, होइन त?
1: हजुर
0: हजुर। त ग्रामीण क्षेत्रमा बस्ने एकल महिलाले बढी सामना गर्ने समस्याहरू के हुन् त?
1: ग्रामीण क्षेत्रमा बस्ने एकल महिलाहरूले चाहिँ शहरमा बस्ने महिलाहरू भन्दा अझै धेरै समस्या भोग्नुपर्छ। किनभने उनीहरूले चाहिँ रोजगारको कम अवसर पाएका हुन्छन्, शिक्षा पनि अलिक कम पाएका हुन्छन्, र यसले गर्दा चाहिँ उहाँहरूको रोजगार अलिक कम अवसर पाउँछन्, र स्वास्थ्य सेवाहरूमा पनि अझै धेरै गाह्रो पर्छ उहाँहरूलाई स्वास्थ्य सेवा पाउन, र आफ्नो अधिकार बारे जानकारी हुँदैन ग्रामीण क्षेत्रकोहरूको लागि। किनभने उहाँहरूले शिक्षा पाएका हुँदैनन् भने उहाँहरूलाई अधिकार नै याद हुँदैन आफ्नो के हो भनेर, र यसले गर्दा चाहिँ उहाँहरूले सामाजिक भेदभाव पूरा झेल्नुपर्छ, र असम्मानजनक व्यवहारहरू पनि भोग्नुपर्छ, र यसले गर्दा चाहिँ उनीहरूको दैनिक जीवनमा चाहिँ प्रगतिमा धेरै असर पर्ने गर्छ। ग्रामीण क्षेत्रमा बस्ने एकल महिलाहरूले आर्थिक, सामाजिक, सांस्कृतिक तथा कानूनी विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। शिक्षा, सूचना र उनीहरूका समस्याहरू अझ जटिल बन्न सक्छ, र आर्थिक अवसरमा चाहिँ त्यही आमदानीहरूको स्रोत चाहिँ अलिक कम्ती हुन्छ उहाँहरूकोमा। रोजगारी तथा स्वरोजगारको अवसरहरू अलिक कम हुन्छ उहाँहरूलाई, यस्तो ब्याङ्किङहरूको विषयमा अलिक यादहरू हुँदैन र

0: त्यसै कारण चाहिँ अलिक उहाँहरूको चाहिँ सीमितै हुन्छ। सम्बन्धित विच्छेद वा अविवाहित महिलाहरूप्रति सामाजिक भेदभाव र नकारात्मक धारणाहरू छ र सामाजिक कार्यक्रममा कम महत्वहरू दिइन्छ। समाजमा आलोचना, गाली वा अपमानजनक व्यवहारहरू पनि उहाँहरूले चाहिँ भोग्नुपर्छ। मानसिक हिंसा वा सामाजिक उत्पीडनको पनि पूरा जोखिमहरू चाहिँ उहाँहरूले चाहिँ फेस गर्नुपर्छ। र एक्लै बस्दा झन् सुरक्षा सम्बन्धी धेरै चिन्ताहरू हुन्छ, किनभने उहाँहरू अलिक भल्नरेबल हुन्छ। त्यसै कारण अन्यायहरू भए पनि उहाँहरूले उजुरीहरू गर्न उहाँहरूलाई आँटै आउँदैन। त्यसै कारण चाहिँ अलिक धेरै भोग्नुपर्छ समस्याहरू।
1: ग्रामीणमा बस्ने महिलाहरूले उजुरी गर्ने कहाँ हो भन्ने कतिजनालाई जानकारी पनि होइन।
0: पैतृक वा वैवाहिक सम्पत्तिमा अधिकारहरू प्राप्त गर्न धेरै कठिनाई हुन्छ उहाँहरूलाई, र कानूनी अधिकारहरू भए पनि व्यवहारहरूमा चाहिँ कामहरू हुँदैन। परिवारहरूले पनि उहाँहरूलाई चाहिँ अलिक जग्गा जमिनहरूमा धेरै हेप्नेहरू गर्नुहुन्छ। शिक्षा र कानूनको अधिकारको अभावहरू पनि उहाँहरूलाई अलिक कम्ती हुन्छ, उहाँहरूलाई बेसी जानकारी हुँदैन। र सिपमूलक तालिम तथा क्षमता विकासको अवसरहरू पनि अलिक सीमित हुन्छ उहाँहरूलाई। र स्वास्थ्यमा सेवा पहुँचको समस्याहरू हुन्छ, स्वास्थ्य संस्थाहरू अलिक टाढा हुन्छन् ग्रामीण क्षेत्रमा, र आर्थिक अभावहरूको कारणले उहाँहरूले आफ्नो उपचारहरू गर्न सक्दैनन्, र मानसिक स्वास्थ्य बन्दी समस्याहरू पनि कति भोग्नु परिरहेको हुन्छ। ग्रामीण क्षेत्रको महिलाहरू चाहिँ शहर क्षेत्रको महिलाहरूभन्दा बेसी चाहिँ घरेलु हिंसाको प्रभावमा पर्ने गर्छन्, र बाल बालिकाको पालन पोषणको जिम्मेवारी पनि अलिक भोग्नुपर्छ। एक्लै छोरा छोरीको शिक्षाहरू, छोरा छोरीहरूको स्वास्थ्य र पालन पोषणको भारहरू सबै महिलाहरू एकल महिलाहरूकै माथि हुन्छ, र यसले गर्दा उहाँहरूले धेरै समस्याहरू भोग्नुपर्छ। आर्थिक र मानसिक दबावहरू धेरै हुन्छ र उहाँहरूको आर्थिक सहयोग गर्ने कोही हुँदैनन्। त्यसै कारण उहाँहरूलाई अझै धेरै समस्याहरू भोग्नुपर्छ। धेरै जस्तो एकल महिलाहरूलाई गाउँको विकासहरूको, सामाजिक गतिविधिहरूको र नेतृत्व तहमा सहयोगहरू अलिक कम्ती माग्ने गर्छन्, उहाँहरूलाई समावेश गर्दैनन् यस्तो डिसिजनहरू निर्णयहरू लिँदाखेरि, र आफ्ना विचारहरू उहाँहरूले आफ्नो विचारहरू व्यक्त नै गर्नु पाउँदैनन्, अवसरहरू पाउँदैनन्।
1: हजुर, ग्रामीण क्षेत्रका एकल महिलाहरू चुनौतीहरूको घेराभित्र भए पनि उनीहरू कमजोर होइनन् होइन।
0: हजुर,
1: उचित अवसर, सम्मान र सहयोग पाए उनीहरू परिवार, समुदाय र राष्ट्र निर्माणका सशक्त आधार बन्न सक्छन् नि। एकल महिलालाई दया होइन, अधिकार र अवसर चाहिन्छ होइन।
0: हजुर,
1: त एकल महिलाको सम्मान र समानता सुनिश्चित गर्न परिवारको भूमिका कस्तो हुनुपर्ने हो त?
0: मलाई लाग्छ कि परिवार नै सबसे पहिलो संस्था हो जसले चाहिँ एकल महिलालाई सम्मान दिने कि नदिने भनेर चाहिँ डिसाइड गर्ने हुन्छ। परिवार नै सबभन्दा पहिलो संस्था हो, र परिवारले यदि उनीहरूलाई सम्मान दिएका छन् भने, उनीहरूलाई सहयोग दिएका छन् भने चाहिँ उनीहरूले चाहिँ अझै अगाडि बढ्न सक्छन् समाजमा। र जस्तै मैले अगाडि समस्याहरू भोग्नु परेकोहरू सबै भने नि, त्यो समस्याहरूमा उहाँ परिवारहरूले वा उनीहरूलाई सहयोग गरे भने चाहिँ उनीहरूको आत्मविश्वासहरू बढ्न सक्छ, र यसले गर्दा चाहिँ जीवनमा धेरै अगाडि बढ्नु मदद गर्छ। फ्यामिलीको सपोर्ट छ भने चाहिँ धेरै अगाडि बढ्न सक्छन्।
1: त संचार माध्यमहरूले एकल महिलाप्रति सकारात्मक दृष्टिकोण विकास गर्न कसरी सहयोग गर्न सक्छन् त?
0: संचार माध्यमहरूको सहयोग पनि धेरै इम्पोर्टेन्ट नै हुन्छ, किनभने संचार माध्यम त सबैजनाले हेर्ने ठाउँ हो होइन। र संचार माध्यमहरूले चाहिँ एकल महिलाहरूको सफलता र प्रेरणादायक उदाहरणहरू

0: उनीहरूको अधिकारहरू के हुन्, समस्याहरू के हुन् र उनीहरूको उपलब्धिहरू बारे चाहिँ जानकारीहरू प्रसार गर्नुपर्छ र यस्तो जानकारीले चाहिँ एकल महिलाप्रति रहेको गलत धारणाहरू र भेदभावहरू कम गर्नमा मदत गर्छ।
1: हजुर, त समाजमा अझै रहेका नकारात्मक सोच र विभेद हटाउन के गर्नुपर्ने जस्तो यहाँलाई लाग्छ त?
0: पहिला त समाजमा अझै रहेको नकारात्मक सोच र भेदभाव हटाउन सबैभन्दा पहिला त मानिसहरूले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ र महिला र पुरूष दुवैलाई सम्मान दृष्टिकोणले हेर्नुपर्छ। एकल महिलाप्रति रहेको गलत धारणाहरू चाहिँ हटाउनु सिक्नुपर्छ अहिलेको समाजहरूले चाहिँ, र शिक्षा र जनचेतना कार्यक्रमहरू चाहिँ मार्फत चाहिँ महिलाहरूको अधिकारहरू समानता बारे जानकारी दिनुपर्छ समाजमा हामीले, र परिवार, स्कूल, संचार माध्यम सबैले सकारात्मक सन्देश दिनुपर्छ। भेदभाव विरूद्ध हामीले आवाज उठाउनु चाहिँ धेरै आवश्यक छ अहिलेको समयमा चाहिँ।
1: हजुर हजुर, त नकारात्मक सोच र विभेद एक दिनमा हट्दैनन्, तर शिक्षा, सचेतना, कानूनी संरक्षण र सकारात्मक व्यवहारबाट परिवर्तन सम्भव छ, होइन त? समाज तब मात्र समतामूलक बन्छ जब प्रत्येक व्यक्तिले सम्मान, समान र अवसर र न्याय प्राप्त गर्छ, होइन त? त एकल महिलाले आफ्ना अधिकार बारे सचेत हुन किन आवश्यक छ त?
0: एकल महिलाहरूले आफ्नो अधिकार बारे सचेत हुन आवश्यक छ किनभने जब एकल महिलाहरूलाई आफ्नो अधिकारको जानकारी हुन्छ त्यति बेला मात्र उहाँहरूले चाहिँ आफ्नो अधिकार प्रयोग गर्न सक्छन्। यदि उहाँहरूलाई आफ्नो अधिकार याद छ भने आफ्नो अधिकारहरू सुरक्षित गर्न सक्छन्, र अन्याय, हिंसा र भेदभावहरू हुँदैछ भने उहाँहरूले आवाज उठाउन सक्छन्, हेल्पहरू माग्न सक्छन् कोर्टहरूमा गएर, र कानूनी सच्यता र न्यायहरू पाउन सक्छन् सजिलैसँगले। सम्पत्ति र उत्तराधिकारको अधिकारहरू उहाँले प्रयोग गर्न सक्छन्।
1: त अन्तमा एकल महिलाको सम्मान, सुरक्षा र समानता प्रवर्धनका लागि तपाईँको सन्देश के छ त?
0: अन्त्यमा एकल महिला पनि हाम्रो समाजको महत्वपूर्ण हिस्सा हो, होइन? र उहाँहरूलाई पनि अरू सबै जस्तै हामीले सम्मान, सुरक्षा र राम्रो जीवन बाँच्ने अधिकार छ।
1: हजुर,
0: कानूनले उनीहरूको रक्षा गरेको छ तर समाजको सोचले चाहिँ सोच पनि बदलिनु चाहिँ धेरै आवश्यक छ। कानून सरकारहरू मात्र भएर हुँदैन, मान्छेहरूको सोच पनि बदलिनु पर्ने हुन्छ, र परिवार, समाज र सरकार मिलेर चाहिँ एकल महिलाहरूमाथि हुने भेदभावहरू हटाउनु प्रयास गर्नुपर्छ। सबैले उनीहरूलाई माया, सम्मान र राम्रो बिहेभियरहरू गर्नुपर्छ।
1: त यहाँले हाम्रो कार्यक्रममा आएर एकल महिलाका कानूनी अधिकारहरू विषय यतिका धेरै जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: श्रोता, फेरि पनि एकछिन मनोरञ्जन लिऊ यो गीत सुनेर।

श्रोता साथी, समाजको विकास तब मात्र सम्भव हुन्छ जब प्रत्येक व्यक्ति, चाहे महिला हुन् वा पुरूष, विवाहित हुन् वा एकल, सबैले सम्मान अवसर, सम्मान अधिकार प्राप्त गर्न सक्छन्। तर आज पनि हाम्रो समाजमा धेरै एकल महिलाहरू विभिन्न सामाजिक पूर्वाग्रह, भेदभाव, आर्थिक चुनौती र मानसिक दबावको सामना गर्दै आफ्नो जीवन अघि बढ़ाइरहेका छन्। एकल महिला हुनु कुनै कमजोरी होइन श्रोता, न त यो कसैको पहिचानलाई सीमित गर्ने अवस्था हो। एकल महिलाहरू पनि समाजका सक्रिय, सक्षम र सम्मानित नागरिक हुन् जसले परिवार, समुदाय र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। उनीहरूको सम्मान, सुरक्षा, समान अवसर र अधिकार सुनिश्चित गर्नु केवल सरकार वा कानूनको दायित्व मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी पनि हो भन्ने लाग्छ।

हस्त श्रोता, आजलाई भने यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट त अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकी सञ्चालिका गौरी आजलाई भने विदा माग्न चाहन्छु। नमस्ते।

हिन्दी फिल्मी गीत सुनाउने क्रममा अन्तिम आइपुगिसकेका छौं त सुनाउन लागेका छौं बेमिसाल फिल्मबाट लता मंगेशकर किशोर कुमार अनि सुरेश वाडकरको स्वरमा रहेको गीत।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजंघा मार्फत पनि सुनिरहनु भएको छ। अब सुनाउन लागेका छौं एकै कलाकार राबदिन लामाको स्वरमा रहेका सिक्किमी भोटिया लोकगीतहरू।

सुनिरहनु भएको थियो राब्देन लामा अनि साथीहरूको स्वरमा रहेका सिक्किमे भोटिया लोकगीतहरू। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजंघा मार्फत पनि सुनिरहनु भएको छ। अब सुनाउन लागेका छौं एनसीईआरटी माथि आधारित प्रायोजित कार्यक्रम।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।
2: श्रोता सुनिरहनु भएको थियो आकाशवाणी गान्तोक। अब सुन्न लागेका छौं विविध भारती सेवाहरू आकाशवाणीको दिल्ली केन्द्रबाट।

0: सुनिरहनु भएको छ लिम्बु लोकगीत बीबी मुरुङलाको स्वरमा। श्रोता केशल लिन गइरहेछौ, छोटो विराम।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: विरामपछि पुनः स्वागत जनाउँदै सुनाउन लागिरहेका छौं यही बीबी मुरिङलाको स्वरमा रहेको लिम्बु लोकगीत।

श्रोता सुनिरहनु भएको थियो पीबी मुरिङलाको स्वरमा रहेको लिम्बु लोकगीत। अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपाली महासमाचार। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक विश्वसनीय विश्वशक्ति बन्नको लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोर दिनु भएको छ र मौसम विभागले आगामी 2 दिन असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवधिमा 2 पद्म विभूषण, 7 पद्म भूषण र 56 पद्मश्री सहित कुल 65 पद्म विभूषण अलंकरण प्रदान गरिनेछ। भारतीय क्रिकेट टीमका खेलाड़ी रोहित शर्मा, गायक अलका याग्निक, अभिनेता ममट्टी, टेनिस खेलाड़ी विजय अमृत राजलाई पद्म पुरस्कार प्रदान गरिने भएको छ। गणतन्त्र दिवसको पूर्व संध्यामा सरकारले वर्ष 2026का लागि 5 पद्म विभूषण सहित 131 पद्म अलंकरणहरूको घोषणा गरेको थियो। पद्म अलंकरण देशको सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक हो। यो पुरस्कार कला, साहित्य, शिक्षा, समाज सेवा, विज्ञान तथा अभियान्त्रिकी, व्यापार तथा उद्योग, चिकित्सा, खेल लगायत विभिन्न क्षेत्रमा विशिष्ट उपलब्धिहरूका लागि प्रदान गरिन्छ।
1: इस वर्ष केन्द्र सरकारले कुल 131 पद्म पुरस्कारों की घोषणा की है। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। पुरस्कार प्राप्त करने वालों में 19 महिलाएं हैं, जबकि 16 सम्मान मरणोपरांत प्रदान किए जाएंगे। पद्म विभूषण, पद्म भूषण और पद्मश्री देश के सर्वोच्च नागरिक सम्मानों में शामिल हैं। आज राष्ट्रपति 65 विशिष्ट हस्तियों को पद्म पुरस्कारों से सम्मानित करेंगी। इनमें टेनिस के दिग्गज विजय अमृतराज, अभिनेता ममूती, गायिका अलका याग्निक और भारतीय क्रिकेट टीम के कप्तान रोहित शर्मा जैसे प्रमुख हस्तियां शामिल हैं। वर्ष 1954 में स्थापित किए गए यह पुरस्कार प्रत्येक वर्ष गणतंत्र दिवस के अवसर पर घोषित किए जाते हैं। पद्म पुरस्कार कला, साहित्य, शिक्षा, खेल, चिकित्सा, सामाजिक कार्य, विज्ञान, लोक प्रशासन तथा व्यापार और उद्योग सहित विभिन्न क्षेत्रों में उत्कृष्ट और विशिष्ट योगदान को मान्यता देने के लिए प्रदान किए जाते हैं। सौम्या शरण, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र प्रथमको सिद्धान्त, भारतको द्रुत वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक विश्वसनीय विश्वशक्ति बन्नको लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। हिजो नयाँ दिल्लीमा एक निजी मीडिया हाउसको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, विश्वसनीयता, स्थिरता र वैश्विक हितप्रति प्रतिबद्धता विगत दशकमा भारतले हासिल गरेका उपलब्धिहरूको मूल केन्द्रमा रहेको छ। G7 शिखर सम्मेलनमा आफ्नो हालैको सहभागिताको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, राष्ट्रिय हितहरूलाई प्राथमिकता दिने भारतको अटल प्रतिबद्धतालाई विश्वका नेताहरूले बुझे छन्। यही दृष्टिकोणले देशको नीति र विकासको एजेण्डालाई आकार दिइरहेको छ। सरकारको 12 वर्षको कामको उल्लेख गर्नुहुँदै श्री मोदीले भन्नुभयो, स्वच्छ भारत, मेक इन इण्डिया, खादी र स्थानीय उत्पादनहरूको प्रवर्धन जस्ता पहलहरू देश निर्माणप्रति नागरिकहरूको प्रतिबद्धताको कारण सफल भएका छन्।
2: पिछले 12 वर्षों के जो भी सिद्धियां देश की रही है, उनके मूल में राष्ट्र प्रथम की भावना ही केंद्र में है। स्वच्छ भारत अभियान से लेकर मेक इन इंडिया, खादी खरीदने पर जोर, स्थानीय वस्तुएं खरीदने पर जोर, ये सारे इनिशिएटिव इसलिए सफल हुए क्योंकि देश की जनता ने देश को सबसे ऊपर रखते हुए अपना कर्तव्य निभाया।
0: डाक्टर श्यामा प्रसाद मुखर्जीको शहीदी दिवसमा उपराष्ट्रपति सीपी राधाकृष्णनले उहाँप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर मुखर्जीलाई एक दूरदर्शी नेता, प्रख्यात शिक्षाविद र देशभक्तको रूपमा वर्णन गर्नुभएको छ। उहाँले अझ भन्नुभएको छ, डाक्टर मुखर्जीले निडर भएर देशको एकता र अखण्डताको समर्थन गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर श्यामा प्रसाद मुखर्जीले देशको विकासका लागि आफ्नो जीवन समर्पित गरेको बताउनु भएको छ।

0: समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्स्यङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको अटल अक्षय ऊर्जा भवनमा नाफेडको लिलामी पोर्टल नाफेक्स .in को शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो मन्तव्य पोख्नु भएको हो। यस पोर्टलको शुरूआत पारदर्शिता, दक्षता र लिलामी प्रक्रियामा सुगमता बढ़ाउनका लागि एक महत्वपूर्ण कदम हो।
1: नाफेड ने एक प्रकार से नाफिक्स .in, दृष्टि, ईआरपी और नाफेड कल्याण, ये चार पहलों की शुरुआत, तो वो क्रांतिकारी इसलिए कि नाफेड जो 2014 में बंद होने की कगार पर आ गया था, आज नाफेड ये सारी पहल कर 500 करोड़ के मुनाफे के साथ, 30,000 करोड़ के टर्नओवर के साथ देश के 74 लाख किसानों की सेवा कर रहा है।
0: अल्पसंख्यक मामिला तथा मत्स्य पालन, पशुपालन तथा दुग्ध विकास राज्यमन्त्री जर्ज कुरियनले केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले उहाँको राजीनामा तत्काल प्रभावका साथ स्वीकार गर्नुभएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोड़ दिनुभएको छ। नयाँ दिल्लीमा ब्रिक्स देशहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको 16 बैठकमा बोल्दै श्री डोभालले भन्नुभयो, गैर परम्परागत खतराहरू अब राष्ट्रिय सीमाहरू पार गरिसकेका छन्। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत ब्रिटेन व्यापक आर्थिक र व्यापार सम्झौताले भारतीय कृषकहरू, मछुवाहरू, कारीगरहरू र साना व्यापारीहरूलाई वैश्विक रूपमा व्यापार गर्न मदद गर्ने बताउनु भएको छ। यसले रोजगार पनि सिर्जना गर्नेछ। एक अंग्रेजी दैनिकको लेखमा वाणिज्य एवं उद्योग मन्त्री श्री गोयलले यस वर्षको जुलाई 15 लागू हुने यो सम्झौताले ब्रिटेनमा भारतीय सामानहरूको पहुँच बढ़ाउने बताउनु भएको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले मौसममा एल निनोको प्रभाव र कृषिमा यसको प्रभावको समीक्षा गर्न आज नयाँ दिल्लीमा बैठक गर्नुभयो। बैठकमा धेरै राज्यहरूका कृषि मन्त्रीहरू, सचिवहरू, जिल्ला कलेक्टरहरू र अधिकारीहरू उपस्थित थिए। बैठकमा कम वर्षा भएमा आवश्यक तयारी, वैकल्पिक बाली योजना र कृषकहरूको हित रक्षाका विषयमा समेत चर्चा भएको थियो। मौसम विभागले आगामी दुई दिन असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। यसरी नै हरियाणा, पंजाब, चण्डीगढ़, दिल्ली, उत्तराखण्ड, आन्ध्र प्रदेश, छत्तीसगढ़, गुजरात, तमिलनाडु, अण्डमान निकोबार द्वीप समूह, जम्मू कश्मीर र लद्दाखमा बिहिबारसम्म तेज हावा र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। यो समाचार युट्यूबमा @AIR कर्स्यङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र प्रथमको सिद्धान्त, भारतको द्रुत वृद्धि र विश्वासयोग्य अर्थव्यवस्था र एक विश्वसनीय विश्व शक्ति बन्नका लागि प्रेरक शक्ति रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ नाफेडले देशका लगभग 74 लाख कृषकहरूलाई सहयोग गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नयाँ सुरक्षा खतरा र चुनौतीहरूप्रति सचेत रहनुपर्ने कुरामा जोड़ दिनुभएको छ। र मौसम विभागले आगामी दुई दिन असम, मेघालय, पश्चिम बंगालको उप हिमालयी क्षेत्र र सिक्किममा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्न लागेका छौं बीबी मुरिङलाको स्वरमा रहेका लिम्बु लोकगीत। त्यसभन्दा अघि सुन्न लागेका छौं एक सूचना।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता सुनिरहनु भएको छ बीबी मुरिङलाको स्वरमा रहेको लिम्बू लोकगीतलाई। अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार सुनाउनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी गान।

0: गीत सुन लेते हैं।
1: मिडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला अपरान्न 3:57 मिनट भएको छ। अप्रस्तुत छ अपरान्न अधिवेशन अन्तर्गत समावेश गरिएका कार्यक्रमहरूको छोटो रूपरेखा। अबको केही क्षणमा लिएर आउनेछौं फौजी साथीहरूका लागि समर्पित कार्यक्रम शौर्य गाथा। त्यसपछि 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात, जस अन्तर्गत शुरूमा छ्योजाङ लेप्चाको आवाजमा गीत सुन हुनेछ भने त्यसपछि लेप्चा साहित्य विषयमाथि वार्ता प्रस्तुत गरिनेछ। त्यसै गरी 4:00 रहनेछ लिम्बू भाषाको कार्यक्रम नुसी चान, जस अन्तर्गत शुरूमा समाचार, त्यसपछि अञ्जना सुब्बाको स्वरमा गीत तथा प्रिकसनरी मेजर्स फर डिजिटल ट्रान्जेक्सन विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 5:30 प्रस्तुत हुनेछ सिक्किमे भोटिया भाषाको कार्यक्रम प्याङ्गेन मेन्तोक, कार्यक्रममा शुरूमा प्रार्थना प्रस्तुत गरिनेछ, त्यसपछि कर्मालोपजाङ अनि साथीहरूको स्वरमा केही सुमधुर गीतहरू समावेश गरिनेछन्। साथै रेस्पेक्ट इक्वालिटी एण्ड अपर्चुनिटी फर एभ्री विडोज विषयमाथि विशेष वार्ता तथा पीएम जनधन योजना सम्बन्धी जानकारी पनि प्रस्तुत गरिनेछ। त्यसपछि ठिक 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित हिन्दी भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ। 6:05 प्रसारण हुनेछ ग्रामीण कार्यक्रम, जस अन्तर्गत सिक्किम मिल्क युनियनद्वारा कृषकहरूलाई सहायता विषयमाथि अन्तर्वार्ता प्रस्तुत गर्नेछौं। त्यसै गरी 6:40 तथा 50 क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार प्रसारण हुनेछ। 6:55 नेपाली भाषामा जैविक विविधताको संरक्षण विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ तपाईँहरूकै रोजाएको कार्यक्रम नेपाली अनुरोध संगीत, जसमा यहाँहरूले नै रोज्नु भएको विभिन्न गीतहरू बजाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौं। 7:25 नेपाली भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ कार्यक्रम पाश्चात्य संगीत। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत निना अनि राजेन्द्र मेथाको आवाजमा मिठा मिठा गजलहरू प्रस्तुत गरिनेछ। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद इमरात खानबाट सितार वादन सुन्न सक्नुहुनेछ। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषाको राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9:00 अंग्रेजी भाषामा राष्ट्रिय समाचार र 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 दिल्ली केन्द्रबाटै मनिटक मन्थन कार्यक्रम प्रसारण गरिनेछ र अन्त्यमा 10:00 हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै तपाईँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ। श्रोताहरू अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको छोटो रूपरेखा। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

पनुनुबा इकला ओ पालाम समलो अकेप सुमला अपछे समेमा अंजना यक्थुंगरे को इकला ओ चुरे आरा यम्मो अंग खुने ए को इकला ओ हाकपारे समलो खिमलावा खिमला मालुमु तोंदुंगला पत्ता खेपसुमांग निवा तामसुमलो।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ी अनुसार समय यति बेला साँझको 6:05 भइसकेको छ। अब यहाँहरूले सुन्नुहुनेछ ग्रामीण कार्यक्रम अन्तर्गत सिक्किम मिल्क युनियनद्वारा कृषकहरूलाई सहायता विषयमाथि अन्तर्वार्ता।

0: आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, ग्रामीण कार्यक्रम अन्तर्गत विभागीय अधिकारीहरूसँग कुराकानी गर्ने सिलसिलामा आज हामी माझ हाम्रो स्टुडियोमा कुराकानी गर्न भने उपस्थित हुनुहुन्छ सिक्किम सहकारी दूध उत्पादक संघ म्यानेजर जोरथाङ जोनल अफिसबाट श्री यादव कुमार शर्मा सर, र आज हामी सरसँग सिक्किम सहकारी दूध उत्पादक संघ साथै सिक्किम सहकारी दूध उत्पादन समितिले के कस्तो कामहरू गरिरहेको छ र विशेष गरेर कृषकहरूलाई के कस्ता फाइदाहरू भइरहेको छ यस विषयमा हामी जानकारी गराउनेछौँ। त सर्वप्रथम सरलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु।
1: धेरै धेरै धन्यवाद।
0: त सर, विशेष सरलाई म सबैभन्दा पहिला के प्रश्न सोध्न चाहेँ भने, जस्तो सिक्किम सहकारी दूध उत्पादक संघ भनेर त हामी सुनिरहेका छौँ, योभन्दा पहिला जुन चाहिँ सिक्किम सहकारी दूध उत्पादन समिति कसरी सञ्चालन हुन्छ, त्यसको प्रक्रियाहरू के कसो छ, अलिकति प्रश्न पारिदिनुहोस् न।
1: प्रथम त हामी सिक्किम मिल्क युनियनले त्यो ग्रामीण भेगमा जहाँ चाहिँ दूधको उत्पादन छ र त्यही कुनै समितिहरू संगठित भएका हुँदैनन्, ती क्षेत्रहरूमा उहाँहरूको या त माग पत्र आउँछ या त हामी आफै गएर त्यहाँ सर्वे गर्छौं। सर्वे गरेर हामीले जे कुरा पाउँछौ त्यस पछाडि समिति बन्ने प्रक्रियामा हामी जान्छौं, किनभने यो निजीमा नभएकोले गर्दा यसलाई समिति मार्फत सहकार्यमा गर्नुपर्ने हुँदाखेरि समग्र गाउँलेहरूको राय लिएर त्यहाँ एउटा प्रबन्धन समितिको व्यवस्था हामी गर्छौं। सर्वप्रथम जग्गा हेरेर, त्यहाँको पपुलेसन हेरेर, उत्पादन कति के छ त्यो सबलाई मध्यनजर राखेर हामीले त्यहाँ सबभन्दा पहिला 5 जना, 7 जना या 9 जनाको एउटा प्रबन्धन समिति बनाउँछौ। त्यसबाट एकजनालाई सभापति या त चेयरम्यानको रूपमा मनोनयन गरेर अरूलाई मेम्बरको रूपमा राखेर त्यो समितिलाई चलाउने सम्पूर्ण त्यो समितिको सञ्चालनको भार उहाँहरूलाई जिम्मा लाउँछौ। पूर्ण तालिमका साथ सिकाएर समितिमा कायदा कानून नियम यो सबै सिकाएर उहाँहरूलाई त्यो समिति सञ्चालन गरेर यो मितिबाट तपाईँहरूको समिति शुरू हुन्छ भन्ने कुरा चाहिँ हामी विवरण दिइराखेर हामी त्यहाँबाट फर्केर आउँछौ। त्यस पछाडि हाम्रो अफिसको कार्यप्रणाली शुरू हुन्छ। फाइलिङ गर्ने, सामान दिनुपर्ने, के गर्नुपर्ने, कहिले खोल्ने, त्यहाँ सिड्युल तारिक बनाएर एउटा निश्चित तारिकका दिन हामी समिति सञ्चालन गर्नका निम्ति हाम्रो फिल्ड टिम जान्छ। फेरि त्यहाँ किनभने नयाँ

0: ठाउँ हुन्छ, उहाँलाई केही कुरा थाहा हुँदैन, उहाँलाई सिकाउनु पर्यो, ट्रेन गराउनु पर्यो, विभिन्न उपकरणहरू लगेर उहाँहरूलाई झडान गरिदिनु पर्यो, सिकाउनु पर्यो। त्यसले गर्दाखेरि हाम्रो टिम डल्लै त्यहाँ जान्छ, गएर अघिल्लो दिन बेलुकैदेखि क्रियाशील भएर त्यो झडान गर्ने के गर्ने सम्पूर्ण कुरा सिकाएर शुरू हुने दिन बिहान जहिले हामी गर्दाखेरि महिनाको पहिलो तारिकबाटै नै कोसिस गर्छौं, ताकि त्यो महिनावारीको हिसाब किताब मिलोस् बीचमा नपारेर। त्यसको साथसाथमा कतिवटा समिति आउट अफ रोड हुन्छन्, किन मेन लाइनभित्र पर्दैनन्, गाउँ बस्तीमा कुना काप्चाबाट हामीले त्यो ढुवानी गर्नुपर्ने हुन्छ। त्यसको लागि अब गाडीको प्रबन्धन, जहाँ हाम्रो मेन रोडमा गाडी कुद्दैछ, मेन रोडमा त एउटा गाडी कुदिरहेको हुन्छ, तर अब त्यो मेन रोडमा ल्याउनका लागि त केही साधन चाहियो, त्यो साधनको व्यवस्था गर्नु, त्यो साधनलाई ल्याउनका लागि केही रकम पनि दिनुपर्ने हुन्छ। एज अ हेडलोड भन्छौँ हामी, दिनुपर्ने ठाउँमा जहाँ अनिवार्य छ अलिकति हेडलोड दिएर भए पनि उहाँहरूको दुध संकलन भएको दुध चाहिँ रोड साइडसम्म ल्याउँछौ। अब त्यसको प्रबन्धन हामीले के गरेका छौँ भन्दाखेरि चाहिँ त्यो लोकल ट्रान्सपोर्ट भन्छौँ हामी, जो चाहिँ त्यहाँबाट त्यहाँसम्म ल्याउँछ, त्यो गाउँकै गाडी लगाउनुहोस्, ताकि कोही मान्छेले सानो भए पनि गरिखाने ठाउँ पाउँछ। यसको लागि चाहिँ समितिमा चाहिँ हामीले विशेष गरिकन समिति बनाउँदाखेरि चाहिँ गाउँका सामाजिक व्यक्तित्वहरू भनेको जसले सोसियल काम गर्न सक्नुहुन्छ, हामीले गाउँठाउँमा गएर गाउँको ऋण जुन चाहिँ इकोनोमिक ऋण छ त्यसलाई सुधार्नु हो भने त गाउँ एक्टिभ हुनु पर्यो सबभन्दा पहिला त। माथिबाट जति नै फ्याँके पनि त्यहाँको गाउँको मान्छे नै एक्टिभ भइदिएन भने त्यो केही पनि काम लाग्दैन। त्यसले गर्दा हामी सबभन्दा पहिला चाहिँ समिति सञ्चालन हुने बित्तिकै त्यहाँ जनजागरण शिविर भन्छौँ हामी, अवेरनेस क्याम्पहरू लगाउँछौँ, उहाँलाई गाई पाल्नेदेखि लिएर दाना पानीदेखि लिएर घाँस हर चिजको हामीहरू त्यो सबै कुरा सिकाउँछौँ त्यहाँ, किनभने उहाँहरूलाई नयाँ पद्धतिमा ढाल्नु छ, थाहा हुँदैन नि उहाँहरूलाई। त्यसले गर्दाखेरि यो पूरा कार्यक्रम जबसम्म हुँदैन तबसम्म हामी त्यहाँ लागि पर्छौँ, जबसम्म एक महिना लाग्न सक्छ, दुई महिना लाग्न सक्छ, निरन्तर ध्यान दिएर त्यो गाउँलेहरूसँग मोटिभेशन गराएर त्यस पछाडि सञ्चालन पूर्ण रूपले हामीले त्यो प्रबन्धन समितिलाई जिम्मा दिन्छौँ। त्यसको बीचमा ब्याङ्कमा एकाउन्ट खोल्नुपर्ने हुन्छ, गाउँलेहरूको ब्याङ्क एकाउन्टहरू कलेक्सन गर्नुपर्ने हुन्छ, त्यो सबै त्यो एक महिनाभित्रमा हामी सबै गराउँछौँ।
1: जस्तो सरले एकदम खुलस्त रूपमा प्रकाश पारिदिनु भयो कि यसको प्रक्रिया कस्तो हुन्छ, सञ्चालन कसरी हुन्छ, जस्तो सरलाई म के सोध्न चाहे भने कुनै गाउँमा कसैले यो समिति खोल्न चाहेमा चाहिँ के कस्तो क्राइटेरिया चाहिँ हुनुपर्छ?
0: खासैमा हामीले कुनै क्राइटेरिया राखेका छैनौँ र यसमा दुध चाहिँ अब के हुन्छ भने सुरुमा कम्ती हुन सक्छ, किनभने गाउँलेहरूको उत्पादनमाथि निर्भर गर्छ र गाउँमा कति पपुलेसन छ, कति घर छ, त्योमाथि पनि निर्भर गर्छ। कोही यस्तो गाउँ छ जहाँ चाहिँ 10 घर मात्रै छ, उत्पादन 20-25 लिटर मात्रै हुँदैछ भने पनि हामी त्यहाँ खोलिदिन्छौँ। तर त्यसको लागि चाहिँ अब विशेष गरिकन अहिलेसम्म चाहिँ त्यो गाउँबाट नै पहल भएर आउँदैछ हाम्रोमा कि हामीलाई समिति खोलिदिनुहोस्, हामीलाई समिति चाहियो, हामीलाई दुध बेच्नु छ भन्ने जस्ता हाम्रामा आउँछन्। आएपछि हामी तुरन्तै त्यो जस्तो उहाँहरूले हामीलाई कागज पत्र बुझाउनुहुन्छ हामी बुझ्छौँ, तुरन्तै त्यस पछाडि एक्सन टेकन सुरु हुन्छ।
1: हजुर, जस्तो सर यो समितिमा चाहिँ अब सुरुवातमा चाहिँ कति मेम्बर हुनु पर्यो, यसको बडिज चाहिँ कस्तो खालको हुन्छ?
0: अब यसमा चाहिँ सहकारी एन अनुसार चाहिँ कम्तीमा 10 जना हुनु पर्यो। दुध उत्पादन कति हुन्छ त्यो त्यसमा उयो आउँदैन, तर कमसे कम 10 जनादेखि लिएर 12 जना 14 जना 10 जनादेखि उभो जति भए पनि हुन्छ। त्यसमा उत्पादन कति हुन्छ त्यो अर्को विषय भयो, तर कम्तीमा पनि, किनभने भोलि पर्सि त्यसलाई पञ्जीकरण गर्नुपर्ने हुन्छ, सरकारसँग आबद्ध गराउनु पर्दा त त्यो कानून ऐन भन्ने कुरा त मान्नुपर्ने हुन्छ। सहकारी ऐनहरू दुनियाँभरका छन्, बाइलजहरू छ, होइन, उपनियमहरू छन्, उपनियमले नै पनि 10 जना भन्दा कम्तीमा सोसाइटी सञ्चालन गर्नु हुँदैन भन्ने विवरण लेखिएको छ, हामी त्यसलाई चाहिँ फलोअप गर्छौँ, मान्नु पर्यो। अब त्यो एक्जिक्युटिभ बडीमा चाहिँ हामीले जो जसको घरमा दुध उत्पादन हुँदैछ, जसले समितिलाई अलिकति ध्यान दिन सक्नुहुन्छ, मासिक सभा गर्नुपर्दा या कहीँ तालिमहरू हुन्छ, कहीँ यस्तो आउनु छ, यस्तो कार्यक्रम हुँदैछ भन्दाखेरि उहाँहरू फुत्त निस्केर आउनु सक्ने मान्छेहरू हेरेर हामी गाउँलेहरूलाई भन्छौँ, किन हामी त चिन्दैनौँ त्यहाँका मान्छे, तर गाउँलेहरूलाई नै भनेर यस्तो मान्छे राख्नुहोस् कि जो मान्छेले चाहिँ गाउँको विषयमा सोचिदिन्छ, र त्यसको बीचमा हामीले एउटा सचिव भनेर त्यहाँ राख्छौँ, त्यो गाउँलेहरूकै परामर्शमा राख्छौँ कि हामी व्यक्तिगत रूपमा त राख्दैनौँ त्यहाँ, तर गाउँलेहरूले यो मान्छे ठिक छ भनेपछि चाहिँ ठिक छ, तपाईँहरूले राजी हुनुहुन्छ नि यो मान्छे राख्नुहोस्, किनभने उसले दैनिक दुध संकलनको हिसाब किताब राख्नु पर्यो, महिनावारी ग्वालाको भुक्तान बनाउनु पर्यो, भुक्तान गराउनु पर्यो, ब्याङ्क जानु पर्यो, युनियनसँग सम्पर्क गर्नु पर्यो, त्यो सब गर्नको लागि एउटा सचिव भन्छौँ हामी, सेक्रेटरी सहकारी क्षेत्रले उसलाई चाहिँ म्यानेजर पनि भन्छ, एज अ म्यानेजरको रूपमा हामी उसलाई राख्छौँ, उसले सम्पूर्ण त्यसको लेखाजोखा चाहिँ उसले राख्छ, त्यो चाहिँ प्रबन्धन समितिभित्र आउँदैन ऊ चाहिँ फेरि। जस्तो 5 जना बनायो भने कोरम चाहियो, कोरम भनेको चाहिँ त्यसलाई चाहिँ हामीले अड नम्बरमा बनाउँछौँ, जहिले पनि बिजोडी नम्बरमा 5, 7, 9, 11 त्यहाँभन्दा माथि बनाउन हामी प्राय मान्दैनौँ, किनभने ठुलो भयो भने कोरम पुग्दैन, उहाँहरूको कुनै पनि रेजुल्युसन चाहिँ प्रस्तावना पारित गर्न नसक्ने अवस्था हुन्छ, तर अब सानो टिम छ भने चाहिँ कोरम पुग्छ। त्यसले गर्दाखेरि हामी विशेष गरिकन अब निकै छ 20-25 जना ठिक छ भन्ने मान्छे छन् भने 7 जनाको बनाउनुहोस्, 40

0: पचास जनाको पपुलेसन छ भने एघार जना बनाउनुहोस् र दस जना पन्ध्र जना छ भने पाँच जना बनाउनुहोस्। त्यसो गरे कम्ती मान्छे सर्टकटमा काम गर्न सजिलो हुन्छ, किन मिटिङ छ भन्दाखेरि त्यो प्रबन्धन समितिको त्यो पाँचजनामा चारजना तीनजना त आउँछ, अनि कुनै पनि फैसला गर्दाखेरि समितिले ग्वालाको हितमा फैसला गरिदिनु पर्यो, त्यो दूध बेच्ने मान्छेको नाममा फैसला गरिदिनु पर्यो नि, उसको हितमा फैसला गरिदिनु पर्यो। किनभने युनियन भनेको त सुपरभिजन गर्ने मात्रै हो नि, सञ्चालन त समिति त त्यहाँकै प्रबन्धन समितिले गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामी विशेष तौरमा हामी के ध्यान दिन्छौँ भन्दाखेरि चाहिँ त्यहाँको सामाजिक कार्यकर्ता जसले चाहिँ गाउँको विषयमा सोच्न सक्छ, हप्तामा एक दुईपल्ट राओ साथी हो के छ कसो छ भनिदियोस्, त्यो खालको मान्छे चाहिँ हामी उहाँहरूलाई चुन्न लगाउँछौँ। किनभने हामी बाहिरबाट गएको मान्छेले त चिन्दैनौँ को मान्छे कस्तो छ, केही थाहा हुँदैन गाउँमा, तर गाउँले तपाईँहरू फैसला गरेर तपाईँहरू बनाउनुहोस्, रेजुल्युसन बनाउनुहोस्, तपाईँहरू चलाउनुहोस्, हाम्रो प्रक्रिया भनेको यस्तो।
1: जस्तो सर अब यो समिति गठन भइसकेको पछि त्यहाँबाट अगाडि चाहिँ उहाँहरूले चाहिँ अब दुध चुन कलेक्सन गरेर युनियनमा पठाउनु पर्ने हुन्छ है सर, यो बावजुद अब उहाँहरूले के सुविधाहरू चाहिँ पाउनुहुन्छ?
0: एक त अघि मैले भने अफ रुटबाट मेन रुटसम्म ल्याउने एउटा हेडलोड भयो, यसमा चाहिँ के छ भन्दाखेरि जस्तो कसैले अदुवा उत्पादन गर्यो भने त्यो गाडी भाडा दिँदैन, आफै तिरेर लानुपर्ने हुन्छ, तर दुधमा त्यस्तो छैन। यदि उहाँहरू अफ रोडमा हुनुहुन्छ भने हेडलोड हामी त्यहाँ पोटा एक रुपियाँ डेढ रुपियाँ लिटर कसरी हुन्छ ठाउँ हेरेर त्यो प्रोभाइड गर्छौँ। मेन रोडमा त्यो गाडी त कुदिरहेकै छ, युनियनले भाडा तिरेर कुदाइरहेको हुन्छ, त्यो गाडी उसको टाइम टेबलमा हिँड्छ हो कि, त्यस पछाडि सङ्घमा आइसकेपछि अब उसको जाँचबुझ गरिन्छ हो कि, धेरै कुरा हुन्छ। त्यस पछाडि चाहिँ युनियनले उहाँहरूलाई कुनै पनि चिज चाहियो नि, धेरै कुरा चाहिने हुन्छ, सबभन्दा पहिला त प्राविधिक सहयोग भन्छौँ हामी, प्राविधिक सहयोग भने दुध जाँच गर्ने मसिन, दुध चिसो पार्ने मसिन चाहिन्छ उहाँहरूलाई, किनभने दुध फाट्ने सम्भावना धेरै हुन्छ। त्यसले गर्दाखेरि त्यो दुध चिसो पारेर पठाउने संसाधन, त्यहाँदेखि तपाईँको भयो आर्थिक सहयोग। अब यो विभिन्न तहमा हुन्छ, यो एक त ब्याङ्क छँदैछ, ब्याङ्कसँग त दुनियाँभरको एमओयु गरेकै छ, त्यसको पछाडि युनियन आफै पनि इन्ट्रेस्ट फ्री लोन भनेर भक्कु त छैन, कम्ती कम्ती मिलाएर टर्नवाइज मिलाएर एउटा दुईटा सोसाइटीमा हामी त्यसरी विवरण गर्छौँ, जो चाहिँ उहाँले 50,000 पाउनुहुन्छ र त्यो चाहिँ एक वर्षभित्रमा तिरिसक्नुपर्ने हुन्छ, त्यो चाहिँ फेदैवटा काटिन्छ, युनियनले बिलमा काटिदिन्छ। र अब जसले लगेको छ सोसाइटीले रिकमेन्डेसन दिनु पर्यो, यो मान्छेले गाई पाल्छ उहाँलाई लोन दिँदा हुन्छ भनेर, जबसम्म एनओसी दिँदैन तबसम्म हामी यो प्रक्रियामा जान सक्दैनौँ। अब विभिन्न योजनाहरू त चलिरहेका हुन्छन्, जस्तो अब केन्द्रीय सहयोग भयो, राज्य सरकारको सहयोगहरू आउँछ, यी कुरामा हामी सानो सोसाइटी कम्ती मान्छे भनेर काट्ने छल्ने कुरा आउँदैन, उहाँहरू एक्टिभ हुनुहुन्छ, ठिकसँग काम गर्दै हुनुहुन्छ, जे पाउनुहुन्छ पाइहाल्नुहुन्छ, ठिक्ने छल्ने कुरा छैन। अब जस्तो एउटा समिति सञ्चालन गर्दा युनियनलाई मोटामोटी भार 1.5 लाख रुपियाँ जति आउँछ, किनभने त्यो जाँच गर्ने मसिन मात्रै करिबन 95,000 दाम छ, एउटा डिफ्रिज या चेस्ट कुलर या केन कुलरहरू दिनु पर्यो भने 30-35,000 परिहाल्छ। त्यसको साथसाथमा अझै ठूलो चिज चाहियो भने अब त्यो त 7-8 लाख रुपियाँको प्रोजेक्टमा आउँछ, बीएमसीहरू भन्छौँ है, सेटहरू। र अब कतिवटा युनियनले बोर्ड अफ ट्रेसहरूको सल्लाहमा जहाँ सोसाइटी घरहरू छैन बनाउनु पर्नेछ, नितान्त आवश्यक छ भने उहाँहरूलाई अलिकति 50-60,000 रुपियाँ सहयोग गरेर घर पनि बनाइदिने व्यवस्था हामी गरिदिँदैछौँ। त्यसको साथसाथमा दानाको आपूर्ति, किनभने हामी गाई पाल्ने मान्छेलाई गाईलाई सही खोराक दिनुपर्ने हुन्छ, त्यो सही खोराक पाएन भने दुधको उत्पादन घट्ने डर हुन्छ। अब दुध उत्पादन घट्नु भनेको त्यो ग्वालालाई नोक्सान हुनु हो, त्यसको लागि एउटा निर्धारित दाममा त्यो सोसाइटीमा दाना पुर्याउने प्रबन्धन गरेका छौँ, मासिक हिसाबले उहाँहरूको रिक्वायरमेन्ट कति छ, उहाँले रिक्वायरमेन्ट दिनुहुन्छ, त्यो दाना त्यहाँ पुग्छ र त्यो दानाको पैसा हामी बिलबाट काट्छौँ, को कसले लगेको छ त्यो सोसाइटीभित्रै उहाँहरूले एडजस्ट गरेर मिलाउनुहुन्छ।
1: मतलब यो दानाहरू चाहिँ सोसाइटीलाई दिनुहुन्छ,
0: सोसाइटीलाई दिन्छौँ, सोसाइटीले चाहिँ लगेर उहाँहरूको मेम्बरहरूलाई बेच्नुहुन्छ।
1: हजुर हजुर, सरले अलिकति यो दानाकै कुरा गरिहाल्नुभयो होइन, म अलिकति सरलाई के सोध्न चाहे भने, अब अहिले प्राय कृषकहरूको के पनि गुनासो हुन्छ भने खर्च बेसी हुन्छ होइन, अब गाईलाई मलकु दिनु पर्यो, त्यहाँबाट भुस दिनु पर्यो, पिना दिनु पर्यो, दुनियाँभरको दिँदाखेरि लास्टमा दुध पनि कम्ती दिन्छ, अन्त दुध बेच्दा त्यहाँबाट हाम्रो खुराकी मतलब जुन चाहिँ छ हामीलाई आमदानी नै राम्रो हुँदैन भन्ने छ नि सर, यसमा चाहिँ सरको
0: यो चाहिँ के छ भने, सबभन्दा पहिला चाहिँ हामीले के हेर्नुपर्ने हुन्छ भने गाईको क्षमता कति छ।
1: हजुर,
0: 5 लिटर दुध दिने गाईलाई भक्कु खुवाएर 10 लिटर बनाउँछु भन्दा हुँदैन, उसले 5 लिटर दिने हो, र 5 लिटर दिँदाखेरि चाहिँ उसलाई कति खुराक दिनुपर्छ त्यो चाहिँ क्याल्कुलेसन हाम्रो मान्छेहरूकोमा कम्ती छ। भक्कु दाना खाएर दाना भक्कु उत्पादन दिने होइन, अब त्यसको लागि उसले तय मात्रा हुन्छ नि, जस्तो एउटा गाईलाई उसको जिउ सम्हाल्नको लागि मात्रै 1.5 केजीदेखि 2 केजी लाग्यो
1: एक दिनमा
0: जिउको लागि मात्रै। त्यसको पछाडि 1-3 लिटर दुध बराबर 1 केजी दाना बढाउँदै जाने, त्यो बढाउँदै जानु पर्यो, र 2 केजी दाना दिएर 10 केजी दुध निकाल्छु भन्दा मिल्दैन, त्यो

0: सम्पूर्ण चिज त्यही हुन्छ। भुस पनि हुन्छ, पिना पनि हुन्छ, गुड पनि हुन्छ, नुन पनि हुन्छ, सबै चिज हुन्छ त्यसमा। अब के गर्नु हुँदैछ हाम्रो मान्छेले भने चाहिँ भुस पनि ल्याउनु हुँदैछ, पिना पनि ल्याउनु हुँदैछ, गुड पनि ल्याउनु हुँदैछ, चोकर पनि ल्याउनु हुँदैछ, कुटी पनि ल्याउनु हुँदैछ, सबै चिज मिसाएर खुवाउनु हुँदैछ। तर अब त्यो तय मात्रामा त्यो खुवाउन सकेकै छैन नि त। कोही बेला बेसी खुवायो, कोही बेला कम्ती खुवायो, आज भ्याइन नहाल्दा पनि हुन्छ भन्ने जस्तो सोचमा। तर त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो, दाना खुवाउने हो भने चाहिँ जुन चाहिँ रिकमेन्डेड क्वान्टिटी छ त्यो चाहिँ याद हुनु पर्यो, दाना मात्रै दिनु पर्यो। जस्तो एउटा गाईलाई दैनिक अब 10 किलो दुध दिन्छ भने उसले 5 केजीदेखि लिएर 6 केजी दाना खानु पर्यो, अरू केही पनि चाहिएन,
1: दानामै सबै कुरा छ,
0: सबै कुरा छ त्यसमा। त्यो दानाले नै उसको जिउ सम्पूर्ण भरपाई हुन्छ भनेपछि फेरि किन फाल्टो खर्च गर्ने भनेर हामी त्यो मान्छेहरूलाई त्यो पौराणिकदेखि गर्दै आएको चिज त्यो छुट्न गाह्रो भएको।
1: अब एउटा हुन्छ नि सन्तोकै नलागे,
0: सन्तोक नलागेको। अब हामी भन्दैछौँ गाईलाई खोले पकाएर दिनु पर्दैन, हुँदैन, दिनु हुँदैन, पाचन प्रणाली बिग्रिन्छ गाईको भन्दाखेरि कहाँ हामी उहिलेदेखि खुवाएको हुँदैन, खोले पकाएरै खुवाउनु पर्छ भन्ने त्यो मानसिक छ नि, त्यो उहिलेदेखि बसेको, त्यो निकाल्न सकेकै छैन। खास कारण त्यो हो। अब गाई भन्ने चिज त काँचो खाने चिज हो नि, उसले काँचो खानुपर्छ, उसको भित्र त्यो काँचो पचाउने क्षमता छ नि, अनि खोले खुवाएर खुवाएर त्यो हाम्रो पेटै हामीले बिगारिसकेको छ गाईको। अनि बिगारेपछि के हुन्छ, अब उसले सही पचाउन सक्दैन, होइन म त लु भुस मात्रै दिनु पर्यो, च्याख्ला मात्रै दिनु पर्यो भने भोलिपल्ट च्याख्लाई हक्छ नि, किन भन्दा उसको पाचन प्रणाली त
1: बिग्रिसकेको।
0: त्यही कारण त्यो फिडिङको लागि हामीले गाउँ गाउँमा गर्ने अवेरनेस क्याम्प यसरी हुँदैन, नयाँ पद्धतिमा जानुहोस्, कम्ती लागतमा तपाईँले बढी उत्पादन लिनुपर्छ भनेर हामी यो काम निरन्तर गरिरहेछौँ। कति ठाउँ सम्भव भयो, पास पनि भयो, कति ठाउँ बिस्तारी हुँदैछ, क्या यो बिस्तारी आउने चिज हो, यो वात्तै हुँदैन। मेरो 36 वर्षको अनुभव मैले बुझ्दाखेरि चाहिँ 36 वर्षमा आज 55-60% यतिभन्दा बढी मान्छेले खोले पकाउन छोडिसके।
1: त्यसो गर्दा समय बचत भयो,
0: समय बचत भयो, दाउरा बाँच्यो, रुखपात बाँच्यो, हाम्रो हरियाली बाँच्यो, नि धेरै कुरा बाँच्छ। अब हामीलाई त्यो आदत छुटाउनलाई निकै समय लाग्छ, हामी निरन्तर प्रयासमा छौँ र हामी चाहन्छौँ कि यो पद्धतिलाई हटाएर नयाँ पद्धतिमा उहाँहरूलाई राख्ने।
1: हजुर हजुर,
0: हाम्रो सोच भनेको, युनियनको सोच भनेको नै त्यो हो।
1: हजुर, अब नयाँ प्रविधिमै जानुपर्ने, किनभने अब अहिले त्यसै पनि समय मान्छेकोमा एकदम कम्ती छ, तीमाथि अब पहिलाको जस्तो अब घाँस काटेर जंगलबाट ल्याएर हाल्ने त्यो घाँस दिने त्यस्तो चलन मान्छेको समय नै छैन, कतिले उत्पादन पनि अब गरेको छैनन् है सर। यस विषयमा चाहिँ नि जस्तो कतिको अब बारी छैन होइन, अब उहाँहरूले म गाई पाल्छु भनेर यदि सोचेको खण्डमा चाहिँ कसरी पाल्न सक्छन्, अथवा
0: अब यसबाट चाहिँ युनियनले विशेष गरिकन गाई पाल्ने इच्छा हुने मान्छेलाई अलिकति लोन त हामी दिँदैछौँ, तर उसको गोठमा एउटा गाई त हुनु पर्यो, थप बढाउनु पर्यो नि त्यहाँबाट। त्यो एउटा भयो, अर्को भयो यो हाम्रो सिस्को ब्याङ्कमा केसीसी एएच भनेर छ, त्यो समितिकै रिकमेन्डेसनमा ब्याङ्कले लोनहरू दिन्छ। अब हाम्रो मान्छे लोन लिन डराउँछन्, इन्भेस्टमेन्ट गर्नै डराउँछन् नि त सुरुमा त। अब त्यो इन्भेस्टमेन्ट जबसम्म गर्दैनौ तबसम्म त त्यो फर्किनेवाला छैन नि। हामीलाई हाम्रो मान्छे चाहिँ त्यो लागत त्यहाँ लगाउने डराइरहेछन् नि, डराइरहेछ हुन्छ कि हुँदैन। त्यसको पछाडि त हामीले धेरै प्रक्रियाहरू पनि शुरू गरिदिएका छौँ नि। अब जस्तो कसैको गोठमा गाई छ, त्यो गाई चाहिँ इन्स्योर्ड हुनुपर्छ, इन्स्योर गर्नुहोस्, इन्स्योरेन्स गर्नुहोस् त्यो गाईको। युनियनले त्यसमा सपोर्ट पनि गरिरहेछ। एउटा गरिबको घरको एक माउ गाई मर्नु भनेको जिरोमा आउँछ। तर अब त्यसलाई बचाउनको लागि के छ, प्रत्येक गोठको गाई चाहिँ तपाईँहरूले इन्स्योरेन्स गरेर राख्नुहोस्। सरकारले पनि त दुनियाँभरको सब्सिडी दिएको छ, इन्स्योरेन्स गरेर राख्नुहोस्। अब के हुन्छ, कुनै दिन गाई मर्यो भने हाम्रो धार्मिक सेन्टिमेन्ट भन्ने कुरा त्यहाँ पस्छ है फेरि। 50,000 मैले 600-700 रुपियाँ दिएर इन्स्योरेन्स गराए, कुनै दिन गाई मर्यो, अब सरकारी प्रक्रियामा त्यसलाई त पोस्टमार्टमहरू गर्नुपर्ने हुन्छ। अब त्यो पोस्टमार्टम गर्न नमान्नु, गर्नु हुँदैन भन्ने त्यो सोच छ नि, हामी आफै त गर्दैनौँ, तर अब उहाँको त्यो स्पेसल मान्छेहरूले गर्नुहुन्छ नि त। जबसम्म त्यो रिपोर्ट बुझाउँदैन तबसम्म त इन्स्योरेन्स क्लेम हुँदैन नि। त्यो हामीले त्यो सबै गरेका छौँ, त्यो व्यवस्थापन हामीले सबै मिलाइदिएको छ। इन्स्योरेन्स गर्नुहोस्, तपाईँहरूको गाईको गोठ सेफ हुनु पर्यो, गाई सेफ हुनु पर्यो, अनि चाहिँ तपाईँ बाँच्ने हो नि त। भुस र पिना मात्रै खुवाएर दुध निकालेर बेचेर त तपाईँलाई फाइदा हुँदैन होइन। गाई इन्स्योर्ड हुनु पर्यो, ग्वाला जागरुक हुनु पर्यो, क्वालिटी र क्वान्टिटी दुइटै चिजमा उहाँले ध्यान दिनुपर्ने हुन्छ। अब त्यो कुरालाई चाहिँ हामी निरन्तर युनियनको तर्फबाट कोसिस गरिरहेछौँ।
1: हजुर हजुर जस्तो सर अब सरको यो 36 वर्षको जुन अनुभव छ है सर यसमा चाहिँ अब सुरुवाती दिनहरू र आजको दिनमा हेर्दा चाहिँ के कति अब जनचेतना आयो र दूध उत्पादन के कति बढेर गएको जस्तो लाग्यो सर
0: अब यो कुरा त सायद मैले पहिला पनि भनेको जस्तो लाग्छ 2090 सालमा म आउँदाखेरि 2200 लिटर दुध थियो 30-35-40 समितिहरू थिए त्यो बिस्तारी एक्सपेन्सन बढ्दै बढ्दै अहिले सोच्नुहोस् अब हिजो अस्तिको दिनको हाम्रो रेकर्ड

0: हेर्दाखेरि 48,000सम्म पुगेको छ जोनल अफिसले, भनेपछि अब यसको तुलना त अहिले गर्न मिल्दैन कहाँ 2022-2500 48,000 पुग्नु भनेको लामो फड्को मारेको हो। र यसको लागि चाहिँ के भने ग्वाला जागरूक भएका हुन्, किनभने सिक्किम मिल्क युनियन र समिति मिलेर चाहिँ गाउँको रिड इकोनोमिक रिड चाहिँ आज दुधको व्यवसाय भएको छ, किन युनियन आफैले महिनामा 8-10 करोड गाउँमा दुधको पैसा पुर्याउँदैछ, भनेपछि सालाना यो 110-120 करोड हुन्छ, 100 करोड भन्दा माथि हुन्छ, त्यो पैसा चाहिँ ग्वालाको खातामा जम्मा हुँदैछ नि, किनभने हामीले त्यो ग्वालाहरूलाई ब्याङ्कमा लगेर एट्याचमेन्ट गरेका छौँ, सब अनलाइन ट्रान्सफर गराएका छौँ, त्यसको मतलब हामीले त्यो ग्वालालाई लगेर ब्याङ्कसँग जोड्न खोजेको नि, ब्याङ्कले चिन्छ, ब्याङ्कको कारोबार बुझिन्छ, कुनै दिन जरुरत पर्यो भने त्यो ब्याङ्कले उहाँले सिधै गएर ब्याङ्कको हेल्प माग्न सक्नुहुन्छ नि त, त्यसको लागि हामीले म्यान्डेट गरेर अनलाइन ट्रान्सफर क्यास डिस्ट्रिब्युसन बन्द गरेका छौँ,
1: ट्रान्सपेरेन्ट
0: पनि हुन्छ, नम्बर एक ती गाउँलेहरूलाई जागरूक हुन्छ, र अर्को हाम्रो कुरा चाहिँ के हो भने त्यो गाउँलेहरूलाई चाहिँ सेभिङ हेबिट चाहिँ राख्नुपर्छ
1: एकदम,
0: एउटा समितिले लगेर क्यास बाँड्दियो भने के हुन्छ भने पैसा बोकेर जाँदा जाँदै त्यो पैसा घर आदि पुग्दैन,
1: सही हो
0: र ब्याङ्कमा छ भने त जति रिक्वायर छ त्यति मात्रै निकाल्छ नि,
1: हजुर
0: जरुरी मात्रै निकाल्छ, रल पैसा त्यही रहिरहन्छ नि, त्यो चाहिँ सेभिङ हेबिट चाहिँ इम्पोर्टेन्ट चिज हो नि, दुध बेच्ने एउटा माध्यमद्वारा उहाँहरूलाई ब्याङ्कसँग जोडिनु, विभिन्न कार्यक्रमसँग जोडिनु उहाँहरूको ठूलो उपलब्धि हो, त्यही उपलब्धिको कारण आज युनियन मजबुत स्थितिमा पुगेको हो।
1: हजुर हजुर सर, जस्तो सरले एकदमै महत्वपूर्ण कुरा राख्नुभयो होइन कि कृषक चाहिँ कसरी ब्याङ्कसँग जानुपर्ने, कसरी सेभिङ गर्नुपर्ने भन्ने कुरा, जस्तो सर अब अहिले अब हेर्यो भने जुन चाहिँ सिक्किम सहकारी दूध उत्पादन संघद्वारा चाहिँ नयाँ नयाँ अब के योजनाहरू अथवा नयाँ के कामहरू के कसो हुँदैछ सर?
0: अहिले हामीले यो सालदेखि यता चाहिँ एउटा नयाँ कार्यक्रम लन्च गरेका छौँ,
1: हजुर
0: त्यो हो ती गाउँलेहरूलाई घाँसको प्रबन्धन, किनभने बर्खायाममा घाँस प्रशस्त छ, सोरसा पार्छन् ल्याउँछन् हालिहाल्छन्, नोभेम्बर डिसेम्बरदेखि लिएर मार्चसम्म घाँसको धेरै दुःख हुन्छ, त्यो बेलामा हाम्रोमा अल्टरनेट छैन, घाँसको अल्टरनेट हुँदैन, त्यसको लागि चाहिँ हामीले यो सालदेखि प्रत्येक समितिमा 10-10 जना एक्टिभ मेम्बर छानेर हाम्रो कर्फेक्टारमा एउटा सिड ब्याङ्क फार्म डल्लै छ, त्यहाँ घाँसै घाँस छ, त्यो घाँसका बिरुवाहरू अब यो 2 महिनाभित्रमा समितिमा पुर्याएर रोप्न लाउने, र त्यो घाँस लगिसकेपछि उहाँहरूले अब यही साल त हुँदैन अर्को सालदेखि मात्रै हुने हो, त्यो पछाडि चाहिँ उहाँहरूले हे भन्छौँ हामी भनेको पराल, परालको अल्टरनेट हे, त्यो घाँस सुकाएर हल्का सुकाएर राख्ने हिउँदमा काममा लाउने। अर्को प्रक्रिया हामीले सुरु गरेका छौँ घाँसको गुन्द्रुक बनाउने साइलेज भन्छौँ हामी, त्यो पोहोरको साल सेप्टेम्बरमा हामीले 100 जना जस्तो हाम्रा कृषकहरूलाई तालिम गरायौँ 3 दिन, उहाँहरूलाई पर्फेक्ट बनाएर पठाएका छौँ, अब उहाँहरू सिकेर त जानुभयो, उहाँहरूकोमा घाँसै छैन भनेपछि कहाँबाट बनाउने, त्यसको लागि चाहिँ हामी घाँसको प्रबन्धन गरिदिन्छौँ, तपाईँहरू रोप्नुहोस्, रोपेपछि चाहिँ त्यसलाई चाहिँ फेरि तपाईँहरूलाई अब यहाँ जो राम्रो दूध उत्पादन गर्दै हुनुहुन्छ, 4-5 माउ गाई पालेका छन्, उहाँलाई केही गर्छु भन्ने सोच छ भने उहाँहरूलाई चाफ कटरहरू घाँस काट्ने मसिनहरू उपलब्ध गराएर त्यो हेहरू बनाउनुहोस्, कुटी जस्तो काटेर राख्दा पनि भयो, गुन्द्रुक बनाउनुहोस्, त्यो चाहिँ सुक्खा दिनमा उपभोगमा ल्याउनुहोस्, त्यो गर्नुभयो भने परालको खर्च बाँच्यो, कुटीको खर्च बाँच्यो, यता भुसपिना त दानाले हामी कटअप गराउँदैछौँ त्यो बचाउँदैछौँ भनेपछि उहाँहरूलाई कताबाट हुन्छ खर्चमा कटौती गराएर बढी आमदामी तर्फ लाने कोसिस हो यो हाम्रो।
1: हजुर हजुर, त्यसै पनि अब त्यो समयमा घाँस छैन भनेर त्यस्तो टेन्सन पनि लिनु परेन,
0: खट्नु पर्यो उहाँहरू,
1: हजुर हजुर
0: लगाउनु पर्यो,
1: अगाडि चाहिँ अब
0: आउनु पर्यो उहाँहरू, अब जस्तो अब हामी बिरुवा रोप्न जान त भ्याउँदैनौँ, आफै गर्नु पर्यो नि त्यो,
1: हजुर
0: घाँसको बिरुवा आँगनमा झार्दैपछि लगेर रोप्नु त पर्यो नि,
1: हजुर हजुर त्यति चाहिँ अब उहाँले
0: गर्नु पर्यो। त्यसको पछाडि हामीले अर्को एउटा कार्यक्रम शुरू गर्दैछौँ, अब शुरू हुँदैछ यो जुन जुलाईमा, जुन र यो जुलाईभित्रमा शुरू हुन्छ, अब यहाँ के छ भने चाडो ठाउँमा घाँस अर्कै खालको चाहियो, कछाडमा अर्कै चाहियो, गरम ठाउँमा अर्कै, गरम हुने माथि हुँदैन, माथि हुने तल हुँदैन, त्यसको लागि हामीले त्यो जमिनहरू आइडेन्टिफाई गरेर, घाँस त धेरै किसिम छ, हजारौं किसिम डाब्लो भइरहेछ घाँस त, त्यो घाँसलाई चाहिँ एक ठाउँ लिजमा लिएर त्यहाँ बिउहरू उत्पादन गरेर त्यो बिउ चाहिँ गाउँलेहरूलाई दिने हिउँदे घाँसको लागि विशेष, अब हामीले तलबाट किनेर ल्याउन त सम्भव छैन, किनेर ल्याएर त बाँड्न पनि सकिँदैन रहेछ, किन धेरै महँगो पर्छ, हामीले कहीँ त्यस्तो सिड ब्याङ्क बनायौँ भने त्यहाँबाट उत्पादन भएको चिज त अलिअलि लगेर बाँडिदियो भने त्यहाँबाट फैलिहाल्छ नि,
1: हजुर हजुर,
0: र हामीले चाहिँ त्यो प्रक्रिया चाहिँ यो सालदेखि सुरु गरेका छौँ। अब घाँस चाहिँ तपाईँले लगाउनुहोस्, घाँस प्रशस्त भयो भने त्यसमा 2 कन्डिसन छ, त्यसमा हामी एउटा एम्प्याक्स भनेर सोसाइटी बनाउँछौँ, 10-12 सोसाइटी कभर अप हुने ठाउँमा सेन्टरमा, र यदि तपाईँहरूकोमा घाँस उब्रिन्छ भने त्यो समितिले त्यो घाँस किन्छ, उसकोमा प्याकेजिङ सिङहरू गर्ने काट्ने त्यो के बनाउने सबै कुरा लागेको हुन्छ त्यो घाँस जहाँ रिक्वायरमेन्ट छ बादमा समितिले बेच्न पायो भनेपछि समितिको अलग्गै कमाई हुन्छ त्यहाँ समितिको कमाई भनेको त्यही ग्वालाको हो यहाँ चाहिँ यो प्रक्रियाहरू हामीले सुरु गर्दैछौँ अब यो अहिले फटाफट कुराहरू चल्दैछ काम चल्दैछ र यो जुन जुलाई भित्रमा यो हामी यो गरिहाल्छौँ यो चाहिँ नयाँ अहिले रिसेन्टली हामीले थालेको कार्यक्रमहरू किन घाँसको अभावको कारण चाहिँ यहाँनिर गाईको दुध सुक्नु मान्छेलाई गाई बेच्ने बाध्यतामा पर्नु भएको छ नि त किन घाँसै छैन पाल्नु के यसको लागि चाहिँ हामीले यो कार्यक्रम सुरु गरेको
1: हो नयाँ प्रविधि पनि भयो
0: नयाँ प्रविधि पनि हुन्छ र यसको लागि चाहिँ अब के सहयोग हामीलाई गर्दाखेरि उहाँलाई फाइदा हुन्छ यो विषयमा चाहिँ हामीले फोकस गरेका छौँ
1: हजुर हजुर जस्तो सर अब दुध उत्पादनकै कुरा गर्नुपर्दा अहिले हाम्रो राज्यमा हेर्यो भने चाहिँ दुधमा कतिको फेलियरहरू भेटिँदैछ
0: कहीँ कहीँ अलिअलि सानो मात्रामा आउँछ आउँछ हामी त्यसको कन्डिसन हेर्छौँ त्यसको हालत के छ किन त्यस्तो भयो सबभन्दा पहिला त खोज्नु पर्यो नि र त्यसको लागि हामी हाम्रो फिल्ड अफिसरलाई डेपुटेट गरेर जानुहोस् त्यहाँ यो सोसाइटीमा यस्तो हुँदैछ के भयो मेटर के छ त्यहाँ के कारण हुँदैछ त्यो सब हामी त्यहाँ पत्ता गर्छौँ अब त्यहाँ दुई तिनवटा कारण हुन्छ मसिनमा टेस्ट गर्दा या त एडल्ट्रेट मिल्क हो कि पानी हालेर ल्याएको हुनु पनि सक्छ या त त्यसमा पानीको मात्रा बताएको छैन भनेपछि गाईमा फिडिङ प्रब्लम हुन सक्छ प्राय हामीले फिडिङ प्रब्लमै देखेका छौँ डेफिसियन्सी नै देखेका छौँ अहिले पनि फेलियरको समस्या भनेको 80% डेफिसियन्सी हो प्राय छ त्यही हो या त जुकाको प्रकोप छ गाईमा या ऊ माल न्युट्रेट छ त्यो सब कुरालाई पत्ता गरेर किनभने त्यो सोसाइटीमा त इन्डिभिजुअल टेस्ट हुन्छ नि त युनियनमा आउँदा पनि एउटा समितिको नाममा टेस्ट हुन्छ तर समितिमा त व्यक्तिगत जहाँ छुट्छ नि त्यहाँ अनि थाहा हुन्छ नि त्यो मसिनले चाहिँ हालेको पानी मात्रै देखाउने हो नि त त्यसमा हामीले एडल्ट्रेसन किटदेखि लिएर एमबीआरटी टेस्ट भन्छौँ हामी यी विभिन्न तहका टेस्ट हुन्छ नि सबै समितिमा दिएका छौँ एडल्ट्रेस कसैले जानी जानी नहालेको पनि हुनसक्छ कसैकोमा नुन आएको हुनसक्छ कसैकोमा चिनी आएको हुनसक्छ त्यस्ता सिप जाँच गर्ने सबै व्यवस्था हामीले त्यहाँ दिएका छौँ त्यही कारण अहिले हामीले यो फेलियर दुधकोलाई चाहिँ एकदम मिनिमाइज गरेका छौँ मिनिमाइज गर्दैछौँ भइरहेको छ त्यस्तो केही कारणहरू केही पनि भेटेका छैन भेटिहालेको केस चाहिँ या त फिडिङ प्रब्लम या त उसको डिफिसियन्सी
1: सल्युसन
0: पनि भइरहेछ उहाँहरूलाई यो गर्नुहोस् त्यो गर्नुहोस् त्यो गर्नुहोस् भनेर हामीले उहाँहरूलाई एडभाइस पनि गरिरहेछौँ र जसले मान्नुहुन्छ उहाँको तुरन्तै सुध्रिहाल्छ जो मान्नुहुन्न उहाँहरूको निकै समय लाग्छ अब आजको भोलि नै हुन्छ कसैको कसैको हप्ता दिन बादमा हुन्छ किन तुरन्तै हुँदैन किनभने गाई त सम्पूर्ण रूपले माल न्युट्रेट भइसकेपछि उसलाई भरपाई गर्नु एक हप्ता त लाग्यो नि
1: लाग्यो हजुर हुन्छ जस्तो सरलाई सोध्नुपर्ने कुरा त अझै धेरै नै थियो तर अब कार्यक्रम पनि अन्त्य अन्त्यतिर आइपुगेको छ त्यसैले सर यदि मैले सोध्नु छुटेका कुनै कुराहरू छ भने राखिदिनुहोस् न
0: एउटा कार्यक्रम पोहोरदेखि नै सिक्किम मिल्क युनियनले सुरु गरेको थियो त्यो भनेको बायोग्यास भारत सरकारको एनडीडीपीको अन्डरमा यो कमेरे भिलेजमा बायोग्यास भनेर बायोग्यास भन्दाखेरि चाहिँ पहिला हामीले चाहिँ गोबर ग्यास भन्ने बित्तिकै त्यो डम्पवाला त्यो सोच्थ्यौँ नि इँटा लगाएको तर त्यो नभएर चाहिँ आजकल चाहिँ प्लास्टिकको त्यो आउँछ त्यो सायद 100 घरमा त्यहाँ लगाएर त्यहाँ कोसिस गरेका छौँ कि त्यो गोठबाट निस्केको गोबरलाई चाहिँ ग्यासमा परिणत गरेर किचनमा उपभोग गर्ने त्यहाँबाट निस्केको स्लरी भन्छौँ त्यो अब गिलो भएको हुन्छ त्यो स्लरी चाहिँ एउटा समितिको अन्डरमा त्यहाँ सरकारद्वारा फण्ड गरेर त्यहाँ विभिन्न उपकरणहरू लगाइएको छ त्यो उठाएर लगेर तर त्यो गोबरको पनि दामको हिसाब हुन्छ फेरि उहाँहरूले बेच्नुपर्ने हुन्छ बेचेर त्यो चलाउँदैछौँ अहिले हामी 80% भन्दा बढी त्यहाँ सक्सेस भएका छौँ अब त्यसबाट चाहिँ के उत्पादन हुँदैछ भन्दाखेरि चाहिँ मल सोसाइटीले मल उत्पादन गरेर प्याकेटमा बजारीकरण गर्दैछ आरामले कमेरे भन्ने जग्गामा र यो पालिको पनि 100 त्यो आउँदैछ यसलाई अलिकति गरम भेगमा लाउनु पर्ने हुन्छ चिसो ठाउँमा नहुँदो रहेछ यसलाई चाहिँ हामीले पहिले एलोकेट गरिसकेका छौँ र अब त्यो भयो भने चाहिँ अब अलिकति ग्यासको समस्या पनि सकिने त्यो सजिलो छ त्यसमा केही पनि छैन दुनियाँभरको खर्च पर्छ पनि केही छैन 10-12 सोसाइटीको बीचमा हामी त्यो त्यहाँभित्र लगाइदिन्छौँ बीचमा एउटा सोसाइटीको घर बनाइदिन्छौँ प्रशोधन केन्द्र बनाइदिन्छौँ त्यो स्लरी लाने प्रशोधन गर्ने त्यहाँबाट एक खालके कीटनाशकहरू पनि निस्किँदो रहेछ त्यो गोबरबाट त्यो जुन चाहिँ फिटिएको गोबर छ त्यहाँबाट निस्किन्छ र त्यहाँबाट त्यसलाई ड्राई गरेर प्याकेट गरेर चाहिँ भर्मी कम्पोस्ट बराबरको मल चाहिँ निस्किन्छ त्यो चाहिँ घरमा मतलब किचन गार्डन चलाउनेहरूको लागि चाहिँ राम्रो चिज त्यो हामीले नयाँ पहल गरेको बिस्तारै सक्सेस हुँदैछौँ
1: कुनै कुरा पनि अब खेर गएन है
0: खेर गएको छैन अलिक गोबरलाई पनि उपभोग गर्ने 2 रुपियाँ 1.5 रुपियाँ 2 रुपियाँ किलो त्यो स्लरी भन्छौ किलो गोबर बिक्दैछ भनेपछि कुनै पनि एङ्गलबाट नोक्सानमा गएन नि त्यो चाहिँ हामी कोसिस गर्दैछौँ बिस्तारै सबैमा हुन्छ होला अलिकति समय लाग्छ, अहिले त ट्रायल फेजमा मात्रै छ।
1: हजुर हजुर, एकदमै राम्रो योजना है। पक्कै पनि आजको यस कार्यक्रमले जति पनि श्रोताहरूले कृषक वर्गहरूले सुनिरहनु भएको छ भने धेरै जानकारी हुनु गयो भन्ने हामी आशा गर्न चाहन्छौँ। र सरको यतिको व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गान्तोक सम्मान यतिका महत्वपूर्ण जानकारी दिनुभयो, सरलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: धेरै धेरै धन्यवाद, श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु।
1: त श्रोता, यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो सिक्किम सहकारी दूध उत्पादक संघ म्यानेजर सर जोरथाङ जोनल अफिसबाट श्री यादव कुमार शर्माज्यूसँगको कुराकानीलाई। र आजको कार्यक्रममा समेटेका कुराकानी यति नै। हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: श्रोताहरू सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यहाँहरूलाई अब सुप्रसारण हुने कार्यक्रमहरूको रूपरेखाबारे जानकारी गराउँदैछौ। अब केही क्षणमा 6:40, 45 तथा 50 मिनटमा क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 6:55 नेपाली भाषामा जैविक विविधताको संरक्षण विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ तपाईँहरूकै रोजाइको कार्यक्रम अनुरोध संगीत। 7:25 नेपाली भाषामा राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ कार्यक्रम पाश्चात्य संगीत। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत निना मेथा अनि राजेन्द्र मेथाको आवाजमा मिठा मिठा गजलहरू प्रस्तुत गर्नेछौ। 8:30 कार्यक्रम स्वर संसार अन्तर्गत उस्ताद इमरात खानबाट सितार वादन सुन्न सक्नुहुनेछ। त्यसपछि 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषामा राष्ट्रिय समाचार तथा त्यसपछि अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाटै प्रसारण हुने कार्यक्रम मनिटक मन्थन सुन्न सक्नुहुनेछ। र अन्त्यमा 10:00 सुमधुर हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै आजको हाम्रो रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोताहरू हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागका अनुसार आज गान्तोक तथा आसपासका क्षेत्रहरूमा मौसम सामान्यदेखि बदलिरहने सम्भावना रहेको छ। दिनभरि आकाशमा बादलको आवरण रहनेछ भने केही स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि व्यक्त गरिएको छ। अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 17.9 डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै आजको वर्षा मापन 8.6 मिलिमिटर रेकर्ड गरिएको छ। मौसम परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा बाहिर निस्कदा छाता वा वर्षाबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरिएको छ। श्रोताहरू, यो थियो आजको मौसम सम्बन्धी साधारण जानकारी।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब यहाँहरूलाई जानकारी गराउँदैछौ, भोलि बिहान 6:30 बजेदेखि आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमको छोटो

0: रूपरेखा। बिहान 6:30 मंगलधुनका साथ कार्यक्रमको थालनी गर्नेछौ। 6:35 प्रस्तुत हुनेछ कार्यक्रम भक्ति प्रभात, जस अन्तर्गत अनुराधा पौडवालको आवाजमा केही भजनहरू सुन्न सक्नुहुनेछ। 6:55 संस्कृत भाषामा तथा 7 बजे हिन्दी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। 7:05 यहाँहरूले कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत विभिन्न पुराना हिन्दी फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ। त्यसपछि 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषाको समाचार सुन्न सक्नुहुनेछ। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम प्रणाम सिक्किम। 8 बजे हिन्दी भाषामा राष्ट्रिय समाचार तथा 8:15 अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। त्यसपछि 8:30 पूर्वोत्तर सेवा सिलङ केन्द्रबाट प्रसारण हुने अंग्रेजी भाषाको समाचार सुन्न सक्नुहुनेछ। त्यसै गरी बिहान 8:40 कार्यक्रम गीतिमाला अन्तर्गत सीबी गुरूङ अनि भानु गुरूङको आवाजमा आधुनिक नेपाली गीतहरू प्रस्तुत गरिनेछन्। 9:02 कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। 9:30 कार्यक्रम स्वास्थ्य सल्लाह सुन्न सक्नुहुनेछ। त्यसपछि 10:02 कार्यक्रम ताजे तरिन अन्तर्गत नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारित कार्यक्रम एफएम गोल्ड सुन्न सक्नुहुनेछ। दिउँसो 11:40 कार्यक्रम नारी संसार सुन्न सक्नुहुनेछ। श्रोताहरू, अबको केही क्षणमा यहाँहरूले क्रमैले नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यसभा सांसद डीटी लेप्चा र कोलकातास्थित ऑयल इण्डिया लिमिटेडका कर्पोरेट सामाजिक उत्तरदायित्व प्रमुख अजय कुमार वजीरको उपस्थितिमा झण्डा देखाएर एम्बुलेन्सहरूको शुभारम्भ गर्नुभयो। इण्डियन ऑयल कर्पोरेशन लिमिटेड आईओसीएलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एम्बुलेन्सहरूलाई आर्थिक सहयोग गरेको छ र श्री लेप्चाका प्रयासहरूले यसलाई सजिलो बनाएको छ। स्वास्थ्य सेवालाई सुदृढ पार्न र क्षेत्रमा आपतकालीन चिकित्सा प्रतिक्रिया सुधार गर्न पाकिम जिल्लालाई एम्बुलेन्सहरू हस्तान्तरण गरिएको हो। श्री तामाङले सिक्किमका जनताको कल्याणमा उदार योगदानका लागि सांसद लेप्चा र आईओसीएललाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 गान्तोकको पालजोर स्टेडियममा तपाई योग गर्न सक्नुहुन्छ, आउनुहोस् अगाडि बढ़ौं भन्ने विषयवस्तुमा मनाइयो। सिक्किम सरकारका सहकारिता मन्त्री अरूण उप्रेती प्रमुख अतिथिको रूपमा अनि रिन्जिङ वाङग्याल छोपेल सम्मानित अतिथिको तवरमा उपस्थित थिए। उत्कृष्टता, मित्रता, सम्मान र सक्रिय जीवनका ओलम्पिक मूल्यहरूलाई प्रवर्धन गर्दै राष्ट्रिय पदक विजेता खेलाड़ीहरू र उनीहरूका प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम पर्यटनलाई सबैभन्दा इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन बेन्ड्स नियर जुलुक सिक्किमका लागि इण्डिया टुडे टुरिज्म अवार्ड 2026 जितेकोमा बधाई दिनुभएको छ। यो प्रतिष्ठित सम्मानले जुलुक हेयरपिन बेन्डको अप्रतिम सुन्दरताको उत्सव मनाउँछ र भारतका प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एकको रूपमा सिक्किमको स्थितिलाई बलियो बनाउँछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत र गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले संयुक्त रूपमा पुरस्कार प्रदान गरे। सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी भुटियाले सिक्किमको तर्फबाट पुरस्कार ग्रहण गरे। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले साहसिक पर्यटन सम्भावना प्रदर्शन गर्दै 8-13 जूनसम्म सिक्किममा पहिलो पटक पोलरिस साहसिक अभियान सफलतापूर्वक सम्पन्न गर्यो। यस अभियानले सिक्किमका केही सबैभन्दा मनमोहक र दुर्गम गन्तव्यहरू पार गर्दै 794 किलोमिटरको प्रभावशाली साहसिक मार्ग पार गर्यो, जसमा फदमचेन, जुलुक, नाथाङ उपत्यका, कुपुप, सोमगोताल, काबी, लाचुङ, युमिसामदोङ जीरो प्वाइन्ट, साङलाफुछो, लुमगाउँ, जोंगु र गान्तोक समावेश छन्। साहसिक पर्यटन प्रवर्धन गर्न अटल समर्थनका लागि अभियान टोलीले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। राष्ट्रिय अनुसूचित जनजाति आयोगकी सदस्य डा आशा

0: Denjong Gitsochi Lempo Premsing Tamang Chogi, Taring Gyalyong Chokmi, Thumi, DT Lepcha Chodang, Kolkata, Oil India Limited Ki, Corporate Social Responsibility Head, Ajay Kumar Wazir Nipucholo, Menche Langkhor Yangni, Ambulance Su, Jinda Nangye Podilo, Goje Nangye, Dile, Ambulance Disu, Tata Pakyong Jongkak Molo, Lalem Pudi, Sani Okagi, Tritengi Shabshu, Shukche Rotang Shetang, Emergency Medical Response Deme, Chali Tsu Yagi, Tangthap Kitin Limbo, Be. Dile Juk Thamana, Sochi Limpo Choki, MP Lepcha Tang, Indian Oil Corporation Limited, Nipolo, Sheldeb Gyachen Nabe, Ning Thakpoli, Tuji Shishubabe. Chilo Nitong Ishu Chatuk Loi, Gyalchi Olympic Thuten Di, Ganto Paljo Stadium Na, Sungsi Nambabe. Di Ke Juji, You Can Do This, Let's Move Gi, Naona, Lerim Di Biam Chukabe. Dile Denjong Jungi, Minister of Corporation, Kushab Arun Upriti, Cho, Dengi Chobothole, Chabotang, Ringzing Wangel, Chopel Cho, Kinden Siji Jengi Thole, Chababe. Gyalkha Primpi Takma Thokkin Gi, Se Tempo Zudang, Kongi, Lop Tempo Yangli Ni, Coach Chulo, Sengte Phibabe. Dichu Gi Chir, Olympic Ki, Chikthin Dang, Rinthang Gongphel, Tangyu Ithenle, Imbabe. Denjong Gi Chochi Lempo Pemsing Tamang Chogi, Denjong Gi Zuluk Sane Na, Denjong Gi Yukor Tocham Yani, Sikkim Tourism Chilong, Nitong Ishu Chadu Ki, Most Instagramable landscape ki sengte thope chamdi shubabe. Sengte dini juluk sane di ga kita lepti chanata tang nyenda chenchi phyati tang denjong ngade lo gyagar nangshar khyamyul lepti zikta chi chai yushe di phyati imbabe. I rikne tang yuko tocham gi lenshin Gajendar Singh Shekhawat cho dang Goa ngade gi chochi lempo Pramod Sawan cho nyi gi nyamdel nangde sengte di phyubabe. Dile denjong jungo le Minister of Civil Aviation Kushab Tsering T. Bhutia Chogi Sengti Di Shepobe. Denjong Jungi Tourism and Civil Aviation Department Gi Chilo Nitong Ishu Chaduk Loi Dawa Tuki Tse Gye Lezung Di Chusum Bhargi First Ever Polaris Adventure Expedition Gi Lerim Di Ju Di Bobe. Dinang Shala Mikse Gi Zikor Jongyui Dinlam Kilometer Dingyak Napchung Aji Gi Adventure Route Lapkhen Dilo Biam Suye. Lam di supena, kyongsip ki ngedam pena, padamchen, zuluk, ngathang jong, kupup, somu cho, kabi, lachung, yumi samdong, 0. sanglapu cho, lum kyongsip, jongku tang gaanto lo, zikor lamtha rinku zoye. Dile, zikor chokpa ki, chochi lempo cholo, zikor jongyu, yarge tongbar, gyapkyon nang yushede, thuji che shubabe. National Commission for Scheduled Tribes ki, thimi, Dr. Asha Lakra cho, dang, denjong chula lopchen na, Scheduled Tribe ki chating ki sungkyop tang reservation policy dile tension kepe tinglo chodu chi jati byam ting bobe. Lencho ki chula lopsing ki ST ki chale nangkin chu dang doling chok du sokti dilo mutiti chula lomye khangi jingkyong tang lopin gembo dile gothi kepo chi kyajip chok du chi chokobe. Denjong Jungi Nyensen tang Mr. Dewa Lela U News Giti Khyabda Denjong Pi Nechul gi International Day Against Drug Abuse and Illicit Trafficking ki thitin na drugs yani nyenche ki zerik chula kakthap ki thinle thamcha jepabe. IPR Lela ki director Sunil Kumar Mothi chogi lengkhang ki goje tang chale jekhen chula thamcha lale nangdi nyenche ki zerik chu chisuk na map tangshi ki miyul chi embo senshinde. Pakyong Timsung Lela ki rorathang outpost ki nek suwe Suk Bahadur Tamang Chogi, Taring, Pakyong Zongkaglo, Tengen Chapchen Chik, Kongi, Ken Lekhendi, Kaptang Nangye, Kong, Roratang Outpost Le, Pitsam Gi, Duty, Tredi, Kim Loki Ganglo, Rishi Fifth Mile Apsalo, Ken Le Soro Lamna, Dodizu, Bogba Ombi, Chulkendi, Lam Udi Le Giti, Onken, Lankor, Chunyi Cham Kakti, Dugoba Dizui, Sokyam Nipo Jungobe, Dile, Chuse Gudung Piki, Dizi Halamna, Sani Odi Nangshalo, Sachuri Bhakti, Dodisu Kenle Lumbabe. Dile Kongi, Chale Dang, Tapsi Diki, Mimang Kipi, Sokyap Nipabe. Dile Nuntika Gantule, Lopi Nisul, Narashu Zopain, Tujichi.
1: श्रोताहरु सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं अब प्रस्तुत छ जैविक विविधता संरक्षण विषयमाथि वार्ता वार्ताकार हुनुहुन्छ डोलाराम गिरी
2: ब्रह्माण्डमा अनेकौं ग्रह नक्षत्रहरू भए तापनि ती मध्ये पृथ्वी मात्र एक यस्तो ग्रह हो जहाँ जीवन छ वैज्ञानिकहरू अझै पनि अरू ग्रहहरूमा जीवनको अस्तित्वको खोजीमा तल्लीन छन्, तर आजसम्म कुनै किसिमको ठोस अस्तित्वको प्रमाण फेला पर्न सकेको छैन। त्यसैले हामी जहाँ छौं धेरै सौभाग्यशाली छौं कि हाम्रो वरिपरि अनेकौं प्रकारका हरियाली, वनजंगल, विभिन्न प्रजातिका पशु प्राणीहरूले भरिएको विविध जैविक जीवनहरूले भरिभराव र सजे सजाव छ। त्यसैले ग्रहहरूमध्ये पृथ्वी सबैभन्दा सुन्दर ग्रह मानिन्छ। जैविक विविधता भन्नाले हाम्रो वरिपरि भएका विविध झार, जंगल, पशु प्राणी, किट पतंग आदि हुन्। भनिएको छ, सृष्टिको आदिमा जीवनको शुरूआत सूक्ष्म जीवाणुद्वारा नै भएको हो, जुन समय र प्रकृतिको परिवर्तनसँगै आज सूक्ष्म किटाणुदेखि लिएर अनेकौं प्रजातिका भीमकाया पशुप्राणीहरूको उत्पत्ति भएको छ। यो प्रकृतिको करिश्मा नै हो। सबै प्राणीहरूको आआफ्नै तरिकाको रहन सहन र बसोबास छ। यो देखि बाहेक पनि यी सबै एक आपसमा जीवन निर्वाहको निम्ति एक आपसमा निर्भर छन्। हामी मनुष्य जाति पनि पृथ्वीमा उत्पत्ति भएको जैविक विविधताको एउटा अंग हो। पृथ्वीमा भएका सबै वस्तुहरू माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो झैं एक आपसमा अदृश्य डोरीले बाँधिएका छन्। यसरी एक आपसमा बाँधिएका जीवहरूको अस्तित्वमाथि ठूलो चोट पुग्नु जनसंख्याको विस्फोटन अनि मानवले आफ्नो हितार्थ प्रकृतिको अत्याधिक प्रयोग नै सबैभन्दा मुख्य कारण मानिन्छ। भनिन्छ, बाघ जति नै भोको भए तापनि उसले घाँस खाँदैन, तर मान्छेले भने आफ्नो प्रवृत्तिमा फेरबदल गर्दा अथवा भनौं आफ्नो सुविधाका निम्ति जैविक विविधताहरूको असन्तुलित र संकीर्ण प्रयोगले नै आज विश्व गालामा हात लगाएर सोच्ने अवस्थामा पुगेको नकार्न सकिन्न। उदाहरण स्वरूप लिनु हो भने वन जंगलको कटानी फडानीले वन्य प्राणीहरू लखेटिन्छन्। त्यसरी नै त्यहाँ भएका औषधिमूलक झारपात, बोट जंगलहरू पनि नासिन पुग्छ। अझ त्यसबाट ठूलो मर्का भने प्राणी जगतमा पर्छ, किनकि सूर्यको परावैजनी किरणद्वारा बाहिरी वातावरणमा ओजनको सतह पत्लिने क्रममा छ। यी यस्ता मुख्य र अकाट्य घटनाहरूबाट आजको वैज्ञानिकहरू लुप्त भएका छैनन्। हुन त पृथ्वीमा विविधता एक समानले सबैतिर फिजिएको छैन, कहीँ धेरै त कहीँ थोरै छ, तर यसको उपभोग भने सीमारेखा भन्दा कहीँ ज्यादा छ। यसो हुनु भनेको मनुष्य जाति स्वयंले आफू लगायत सम्पूर्ण अरू जीवहरूको पनि पतनको खाल्डा खन्नु हो। यस धरातलमा हरेक प्रकारका प्राणी जीवहरू छन्। हरियो रूखपात, झार जंगलले सूर्यको किरणबाट ऊर्जा लिई आफूलाई बचाई राख्छ भने शाकाहारी प्राणीले त्यही घाँसपात खाएर जीवन धान्छ। त्यसरी नै मांसाहारी प्राणी शाकाहारी प्राणीमाथि निर्भर छ, तर यीमध्ये कुनै एकको विनाश हुनु भनेको सम्पूर्ण प्राकृतिक संचार प्रणाली नै विध्वंस हुनु हो। अहिले नै पनि विश्व संस्था आईयूसीएनको अनुसार विश्वभरिबाट 13 प्रजातिका स्तनधारी, 6 प्रजातिका चराचुरुङ्गी र 6 प्रजातिका जमीनमा घस्रेर हिँड्ने प्राणीहरू लोप हुने खतरामा छ। वास्तवमा प्रकृति स्वयं कुनै गलत काम गर्दैन, तर प्रकृति विरूद्ध गरेको मनुष्यको व्यवहारलाई भने तीव्र विरोध गर्दछ। जैविक विविधता विनाशका प्रमुख कारक तत्वहरू हुन् जीवहरूको प्राकृतिक बसोबास उजाडिनु, प्राकृतिक संरचनाको विनाश हुनु, अवैज्ञानिक र अमर्यादित ढंगमा प्राकृतिक स्रोतहरूको उपयोग गर्नु, जथाभावी वन्य प्राणीहरूको शिकार गर्नु, विभिन्न प्रयोजनको निम्ति प्राणीहरूको अनियमित संकलन गर्नु, प्राकृतिक प्रजातिहरूको विनाश हुने गरी अन्य वैदेशिक प्राणीहरूको हानि हुनु, प्रदूषण र गरिबी, यी सबै तत्वहरूदेखि बाहेक हामी मनुष्य जातिमा जैविक विविधताको संरक्षण विषय पर्याप्त ज्ञान नहुनु हो। अन्य प्राणी सरह आज हामी मनुष्य जातिले पनि राम्रो श्वास फेर्न पाएका छौं, पेटभरि खान पाएका छौं। यी सबै थोक हाम्रै वरिपरि भएका जैविक विविधताको कारणले गर्दा नै हो, र यसको विनाश गर्नु भनेको आफूले खाने थालमा आफै पाल पार्नु हो, आफैले आफैलाई नै बञ्चरो हान्नु हो। यदि धरतीमा जीवनको अस्तित्वलाई अनन्तकालसम्म जोगाई राख्ने हो भने आजैदेखि यसको संरक्षणका उपायहरू खोज्न हामी सबै लागि पर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। यसको निम्ति सर्वप्रथम त राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट नै स्थानीय जनसमुदायको जीवनस्तर उकास्नका लागि उनीहरूले जीविकोपार्जनका निम्ति चलाइएका कार्यहरूप्रति सन्तुलन बनाइराख्नमा मदत पुग्नुपर्छ। यी बाहेक यस्ता ठाउँहरूमा आरक्षण र संरक्षण क्षेत्रको घोषणा गर्दै लैजानुपर्छ, जुन जुन ठाउँहरूमा विभिन्न पशुप्राणी र वन जंगलको प्राकृतिक तवरमा उचित संरक्षण गर्न सकिन्छ र जसबाट प्राकृतिक स्रोतको बढ़दो उपभोगलाई पनि कमी ल्याउन सकिन्छ। यसरी नै लोप हुन लागेका जीव प्राणीहरूलाई सुरक्षित ठाउँहरूमा उचित व्यवस्थाका साथ संरक्षण गर्नुपर्छ। स्थानीय जनसमुदायको अग्रसरता बिना जैविक संरक्षणका कार्यहरू फितलो हुन्छ। त्यसैले स्थानीय जनसमुदायलाई यस्ता कामप्रति आकर्षण गर्नुपर्छ जुन कार्यद्वारा प्राकृतिक स्रोतको संरक्षण हुन सकोस्। जस्तै शिल्पकारिता, औषधीय गुण भएका बोट बिरूवाहरूको संरक्षण अनि संवर्धन, प्राकृतिक रंगहरूको सस्तो उत्पादन, पर्यटन, सम्पूर्ण जीवहरूको सही जानकारी अनि तिनीहरूको महत्वको विषयमा सबैलाई उचित ज्ञान प्रदान गर्नु हुन्। कतिपय प्राणीहरू जस्तै लाटकोसेरो, गिद्ध, चील र उल्लुहरू देखिनु अपसगुण मानिने पारम्परिक अन्धविश्वास मान्यताहरूलाई मान्यता दिएर तिनीहरूको निर्ममतापूर्वक हत्या गर्ने जस्ता क्रियाकलापहरूलाई र जथाभावी शिकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ। हामीले प्रयोग गरेर फ्याँकेका कतिपय कुराहरू यदि त्यसबाट पुनः प्रयोग गर्न सकिन्छ भने त्यस्ता वस्तुलाई प्रशोधन गरी पुनः प्रयोगमा ल्याउन सकिन्छ। जनसंख्या वृद्धिमा रोक र उचित शिक्षा र जनचेतनाले जैविक संरक्षण गर्नमा ठूलो मदत पुग्नेछ। खेती गर्दा पनि धेरै अन्नको उब्जनी गर्न हेतु रासायनिक मल अनि कीटनाशकको अन्धाधुन्ध प्रयोगले पनि प्रकृति विनाश गराउँछ। कलकारखाना अव्यवस्थित ढंगमा स्थापित गरिनु अनि यसबाट निस्केका फोहोरहरूलाई खुल्ला रूपमा छोडिदिनाले पनि जैविक विविधतामा हास आउँछ र यस्ता गतिविधिहरूलाई वैज्ञानिक ढंगमा निप्ट्याउनु पर्छ। सासाना खोला नालादेखि ठूला ठूला नदीहरूमा अनि कुवा र तलाउहरूमा फोहोर मैला फ्याँक्नु र कपड़ा धुनु, गाई भैंसी नुहाउनु अनि त्यही पानीलाई दैनिक जीवनमा प्रयोग गर्नाले प्राकृतिक सौन्दर्यमा त हास आउँछ नै तर त्यसको नतिजा पनि अरू प्राणीले समेत भोग्नुपर्छ, जसको रासायनिक असरले पानीमा भएका जीवहरूदेखि लिएर त्यो दूषित पानीमा निर्भर रहेका हरेक प्राणी समेत त्यसको चपेटामा आउने गर्छ। शहर बजारबाट निस्केका फोहोर मैलाहरू त्यस्तो ठाउँमा वैज्ञानिक ढंगमा प्रशोधन गरिनु र फ्याँकिनुपर्छ जहाँबाट प्राकृतिक संरचना र जैविक विविधतामा कुनै किसिमको असर नपरोस्। आज यो समस्या एक ठाउँको मात्र नभएर पूरै विश्वको नै भएर गएको छ। आजको विश्व समुदाय यस समस्यासँग जुझ्दै र यसबाट माथि उक्लन अनेकौं प्रयासहरू गरिरहेका छन्। खास गरी जैविक विविधता संरक्षणका साथसाथै हाम्रो वातावरण, प्रजाति, सामाजिक, आर्थिक, वैज्ञानिक, शैक्षिक, सांस्कृतिक अनि मनोरञ्जनात्मक जस्ता आधारभूत विषयहरूको पनि जगेडा गर्नुपर्ने जस्ता विशेष कदमहरू चाल्नुपर्ने कुरामा सचेत हुँदै आइरहेको छ। संसारका अरू राष्ट्रहरू झैं भारत पनि यो समस्याले ग्रसित छ र यस समस्याबाट आफू बाँचेर अरूलाई पनि बचाउन हेतु सन् 2002 जैविक संरक्षण ऐन तयार गरियो, जस अनुरूप आज उसो प्राकृतिक संरचनामा खेलवाड गर्नु, जैविक विविधतामा हास आउने खालका कामहरू गर्नु कानूनन अपराध मानिन्छ। त्यसैले आऊ हामी सबै मिली एक भई जुटौं। प्रकृतिले सृष्टि गरेको यो सुन्दर संसारमा प्राणीहरूको उत्पत्ति र दिगो विकास गर्न, सृष्टिको अन्तसम्म जीवनलाई बचाई राख्न काँधमा काँध मिलाऊ, जैविक विविधतालाई संरक्षण गर्दै।
1: श्रोताहरू सुन्दै हुनुहुन्थ्यो नेपाली भाषामा वार्ता। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब यहाँहरूलाई मनोरञ्जन गराउँदैछौ कार्यक्रम नेपाली अनुरोध संगीत अन्तर्गत हाम्रा श्रोताहरूको रोजाईमा रहेको विभिन्न नेपाली गीतहरू सुनाएर। पहिलो गीत बजाउँदैछौ छिमेकी राज्य पश्चिम बंगालको कालेबुङ जिल्ला अन्तर्गत समथार निवासी दुर्गा भुजेलले रोज्नु भएको स्वर सम्राट नारायण गोपालको आवाजमा केही मिठो बात गर। यो गीत उहाँले आफ्नो नजिकको साथीलाई सुनाउन चाहनु भएको छ। आउनुहोस् श्रोताहरू, रमाऊ यो रमाइलो गीतमा।

श्रोताहरू, भर्खरै सुन्यौं स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको गीत केही मिठो बात गर। यो गीत रोज्नु भएको थियो कालेबुङको समथार निवासी दुर्गा भुजेलले। अब कार्यक्रमलाई अगाडि बढाउँदै लागौं अर्को प्रस्तुतितर्फ। अर्को गीत रोज्ने श्रोता हुनुहुन्छ दक्षिण सिक्किम अन्तर्गत नाम्ची निवासी नीता सुब्बा। उहाँले रोज्नु भएको गीत छ गायिका मनिला सोताङको आवाजमा तिम्रो यादमा। यो गीत उहाँले विदेशमा रहनु भएको आफ्नो श्रीमानका लागि रोज्नु भएको छ।

श्रोताहरू, नेपाली अनुरोध संगीत कार्यक्रम सुन्ने क्रममा अर्को गीत बजाउँदैछौ। कालेबुङको तोदे निवासी ग्याबु लेप्चाको रोजाईमा उहाँले कुनै पनि गीत भन्नु भएको छ, उहाँको लागि हामी बजाउँदैछौ नारायण गोपाल अनि आशा भोसलेको आवाजमा मोहनी लाग्लाहाई।

श्रोताहरू, कार्यक्रम नेपाली अनुरोध संगीतको अन्तिम प्रस्तुतिको रूपमा बजाउँदैछौ भक्तराज आचार्यको आवाजमा मुटु जलिरहन्छ। यो गीत रोज्ने श्रोता हुनुहुन्छ पश्चिम सिक्किमबाट ऋतु साम्पाङ। उहाँले यो गीत सम्पूर्ण आकाशवाणी परिवारलाई सुनाउन चाहनु भएको छ।

0: श्रोताहरू, कार्यक्रम नेपाली अनुरोध संगीतको निर्धारित समय समाप्त भइसकेको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यति बेला स्टुडियोको घड़ी अनुसार समय साँझको 7:25 हुनै लागेको छ। अब केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो, राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्।

सुरुमा मुख्य समाचार। राष्ट्रपतिद्वारा आज 131 पद्म पुरस्कार प्रदान। उपराष्ट्रपति र प्रधानमन्त्रीले डाक्टर श्यामा प्रसाद मुखर्जीको शहीद दिवसमा गर्नुभयो श्रद्धाञ्जली अर्पण। भारत र संयुक्त राज्य अमेरिका बीच आज उच्च स्तरीय व्यापार वार्ता शुरू। अनि हकीमा भारतीय पुरूष हकी टोलीको आज पाकिस्तानसँग खेल। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक सम्मान समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। देशको सर्वोच्च नागरिक पुरस्कार मध्ये एक पद्म पुरस्कार, पद्म विभूषण र पद्मश्री तीन विधामा प्रदान गरिन्छ। पत्रकार पी नारायणनलाई साहित्य र शिक्षा विधामा पद्म विभूषण, पूर्व न्यायाधीश केटी थमसलाई सामाजिक कार्यमा पद्म विभूषण र पूर्व टेनिस खेलाड़ी विजय अमृतराज, अभिनेता मामुट्टी र पार्श्व गायिका अल्का याग्निकलाई पद्मभूषण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष सरकारले कुल 131 पद्म पुरस्कार घोषणा गरेको थियो, जसमा 5 पद्म विभूषण, 13 पद्म भूषण र 113 पद्मश्री पुरस्कार समावेश छन्। पद्म पुरस्कार देशको सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक हो। यो पुरस्कार कला, साहित्य, शिक्षा, खेलकुद, चिकित्सा, सामाजिक कार्य, विज्ञान र इन्जिनियरिङ, सार्वजनिक मामिला र व्यापार तथा उद्योग लगायत विभिन्न क्षेत्र र विषयहरूमा विशिष्ट र असाधारण उपलब्धिहरूको लागि प्रदान गरिन्छ। आकाशवाणीले आफ्नो श्रृंखला पीपुल्स पद्म अन आकाशवाणीको एक भागको रूपमा विशेष कार्यक्रमहरू प्रसारण गर्दछ। यी एपिसोडहरू मार्फत श्रोताहरूले पद्म पुरस्कार विजेताहरूको जीवन र योगदानको बारेमा अन्तर्दृष्टि प्राप्त गर्नेछन्। कार्यक्रमहरू आज 100.1 आकाशवाणी गोल्डमा प्रसारण हुँदैछ। यी कार्यक्रमहरू आकाशवाणीको न्यूज अन एआईआर एप र न्यूज अन एआईआर आधिकारिक युट्यूब च्यानलमा पनि सुन्न सकिन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको शहीद दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा डाक्टर मुखर्जीलाई एक दूरदर्शी नेता, प्रख्यात शिक्षाविद र कट्टर देशभक्तको रूपमा वर्णन गर्नुभएको छ। प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल पोस्टमा डाक्टर मुखर्जीले आफ्नो जीवन देशको विकासमा समर्पित गरेको र उहाँको अटल विश्वास, सार्वजनिक जीवनमा साहस र राष्ट्रिय हितप्रतिको प्रतिबद्धताले पुस्तौं पुस्तालाई प्रेरणा दिइरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा संलग्न 2024 ब्याचका 183 जना आईएएस अधिकारी प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्दै नागरिक देवो भवमा जोड़ दिनुभयो। उहाँले अधिकारीहरूलाई नागरिकहरूलाई शासनको केन्द्रमा राख्न र युवा निजामती कर्मचारीहरूलाई विकसित भारत एक्ट 2047 तर्फ भारतको यात्राको नेतृत्व गर्न आह्वान गर्नुभयो। भारतले संयुक्त राज्य अमेरिका र इरान बीच भएको समझदारी पत्रको स्वागत गरेको छ। नयाँ दिल्लीमा 16 ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार एनएसए अजित डोभलले यस विकासले विश्वभर ऊर्जा सुरक्षालाई बलियो बनाउने बताउनुभयो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरू यतिन्जेल सुन्दै हुनुहुन्थ्यो यसै केन्द्रबाट प्रसारित कार्यक्रम पाश्चात्य संगीत। स्टुडियोको घड़ी अनुसार समय यति बेला रात्रिको 8:06 हुनै लागेको छ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम गीत गजल अन्तर्गत गजलकार निना मेथा अनि राजेन्द्र मेथाको आवाजमा मिठा मिठा गजलहरू। पहिलो गजल पस्किँदैछौ गजलकार निना मेथाको आवाजमा तर्से मोरी आँखियाँ।

श्रोताहरू कार्यक्रम गीत गजल सुन्दै गर्दा दोस्रो गजल बजाउँदैछौ गजलकार निना मेथा अनि राजेन्द्र मेथाको आवाजमा हमारा दिल सवारीका।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम गीत गजलको अन्तिम प्रस्तुतिको रूपमा बजाउँदैछौ निना मेथा अनि राजेन्द्र मेथाकै आवाजमा अब चान्दनीका बदन।

0: श्रोताहरू, कार्यक्रम गीत गजलको निर्धारित समय सकिसकेको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ी अनुसार समय यति बेला रात्रिको 8:30 हुनै लागेको छ। अब यहाँहरूलाई मन्त्रमुग्ध बनाउँदैछौ कार्यक्रम सुर संचार अन्तर्गत उस्ताद इमरात खानबाट सितार वादन सुनाएर। त्योभन्दा अघि छोटो व्यापारिक विश्राम।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 सम्म

0: बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

अब यहाँहरूलाई हामी मनोरञ्जन गराउँदैछौँ हिन्दी फिल्मी गीतहरू सुनाएर। पहिलो गीत बजाउँदैछौँ 1983 सालमा आएको चलचित्र साउथेनबाट जिन्दगी प्यार का गीत है, जसलाई स्वर दिएकी छिन् स्वर्गीय गायिका लता मंगेशकरले।

भर्खरै यहाँहरूले सुन्नुभयो जीवनका अनेक रंग र यथार्थलाई समेटेको अत्यन्तै सन्देशमूलक गीत। यो गीतले हामीलाई सम्झाउँछ कि जीवन केवल खुशीको नाम मात्र होइन, यसमा दुःख, संघर्ष, आशा, निराशा र अनेक उतार चढ़ाव पनि जोड़िएका हुन्छन्। तर जति नै कठिन परिस्थिति आए पनि मुस्कुराउँदै अघि बढ्नु नै जीवनको वास्तविक कला हो। जीवन एउटा यात्रा हो जहाँ कहिले सफलता भेटिन्छ, कहिले चुनौतीहरू सामना गर्नुपर्छ। आफ्ना साथमा भए पनि वा टाढा भए पनि समयसँगै सबै कुरा स्वीकार गर्दै अगाडि बढ्नुपर्ने सन्देश यो गीतले दिएको छ। यही कारणले यो गीत आज पनि लाखौं श्रोताको मनमा विशेष स्थान बनाउन सफल भएको छ। यस्तै संगीत र सम्झनाको यो यात्रालाई हामी निरन्तर अघि बढ़ाउँदै जानेछौं। अब लागौं अर्को प्रस्तुतितर्फ। अर्को गीत लिएका छौं 2 मई 1989 सालमा आएको चलचित्र प्रेम प्रतिज्ञाबाट बापी लहरी अनि आशा भोसलेको आवाजमा प्यार कभी कम नहीं करना।

श्रोता मित्रहरू, भर्खरै हामीले सुनेको गीतले प्रेमको गहिराई, समर्पण र विश्वासको भावलाई निकै सुन्दर ढंगले व्यक्त गरेको छ। साँचो प्रेम भनेको केवल खुशीका क्षणहरू बाँड्नु मात्र होइन, कठिन परिस्थितिमा पनि एकअर्काको साथ नछोड्ने प्रतिबद्धता हो भन्ने सन्देश यो गीतले दिन्छ। यस्तै मिठा भावना र मन छुने गीतहरूसँगै हामी तपाईँको साथमा निरन्तर अघि बढ्दैछौ। अब कार्यक्रमको तेस्रो प्रस्तुतिको रूपमा बजाउँदैछौ 1999 सालमा आएको चलचित्र मिस्टर आशिकबाट कुमार सानुको आवाजमा मेरा चाँद मुझे आया है सनम।

श्रोताहरू, प्रेमको मधुर अनुभूति बोकेको यो सुन्दर गीतले पक्कै पनि तपाईहरूको मनलाई रोमान्टिक भावनाले भरिदियो होला। हिन्दी फिल्मी गीतहरू सुन्ने क्रममा

भर्खरै हामीले सुनेको गीतले प्रेम, अनुभूति र जीवनका गहिरा भावनाहरूलाई अत्यन्त सुन्दर ढंगले व्यक्त गरेको छ। केही कुरा शब्दले भन्दा पनि भावना र मौनताले धेरै बोल्छन् भन्ने सन्देश यो गीतले दिन्छ। यस्तै मन छुने गीतहरूको साथमा अघि बढ़ने क्रममा अब अन्तिम गीत प्रस्तुत गर्दैछौ। चलचित्र विजय पथबाट कुमार सानु अनि अल्का याग्निकको आवाजमा रहा मे उनसे।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम हिन्दी फिल्मी गीतको निर्धारित समय यही समाप्त भइसकेको छ। यससँगै आजको हाम्रो रात्रिकालीन प्रसारण पनि समाप्त भएको छ। भोलि बिहान फेरि ठिक 6:30 पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि सम्पूर्ण आकाशवाणी परिवारलाई विदा दिनुहोस्। हवस् त, नमस्ते, शुभरात्री, जय हिन्द।